0: लक्ष्मीका निर्वाह गर्ने गलाती छ अध्यायको 9-10 मण्डली वा अन्य सामूहिक कार्य क्षेत्रका चल अचल सम्पत्तिलाई सुरक्षित र व्यवस्थित राख्ने मत्ती रचित सुसमाचार 21 अध्यायको 12-13 र लुका रचित सुसमाचार 16 अध्यायको 10-12 क्षमादान मेलमिलाप र एकताका कुराहरूलाई व्यावहारिक रूपमै पालन गर्ने गराउने मत्ती रचित सुसमाचार 5:23-24 फिलिपी रचित सुसमाचार 2:2-5 कलसित 3:13-14 आफूभन्दा फरक व्यक्ति र उनीहरूका वरदानहरूलाई अनि अरू मण्डलीका शिक्षा सिद्धान्त र अभ्यासलाई आदर गर्ने गराउने एफिसी 4:1-16 रोमी 12:3-8 धन्यवाद जय मसीह नमस्कार
1: आदरणीय श्रोता अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौँ यसको लागि म आजको वक्ताजीलाई धेरै धन्यवाद दिन चाहन्छु हस्त आदरणीय मित्र आजलाई कार्यक्रम यति नै अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँले भजन सुन्दै गर्नुहोला म प्रसुता धनराज साइपिन बिदा हुन्छु यहाँहरूको आजको दिन आशिषमय रहोस् धन्यवाद

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588808।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
2: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एक पटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, इसिजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 9844827359।
5: ओहो मेयर साहब नमस्कार। है
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन। होइन के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौँ नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
5: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
6: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
5: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
7: विपद बारे चासो राखौ, चनाको बनौ।
8: विश्व खाद्य कार्यक्रम सर्क्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
10: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
11: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
10: के गर्छ र सन मेडिकेयरले?
11: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
10: यति गरेपछि धेरै राहत हुने रहेछ त।
11: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
10: कुरा बुझ्यौ होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
12: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
8: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 भाद्र 5 लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
12: तपसिल
8: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 फोटोकपी,
12: बैंकको सक्कल चेकबुक र 1 फोटोकपी,
8: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
12: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2,
8: क्यान्सर रोगीहरूको हकमा 3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
12: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
8: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
13: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।
14: अहिले बिहानको 6 छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 17 गते आइतबार, अगस्त 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज र भोलि देशभर पानी पर्ने सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने, पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कीर्तिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ।
1: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका तीन मुख्यमन्त्री सहमति।
0: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप।
1: मध्यपूर्वको द्वन्द्व अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा कड़ा प्रतिकार गर्ने इरानको चेतावनी, रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण,
0: र साप च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्ट्सका खेलाड़ीको माग।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी पानी पर्ने भएकाले सावधानी अपनाउनु पर्ने प्रसंग।
1: देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज र भोलि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा मध्यम पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ। राति भने वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले गर्दा नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको छ। भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै, बागमती, गण्डकी र केही तराई क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन्।
0: विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरिएको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा गएको हिमपहिरोमा निर्मल निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाउनु परेको भन्दै पुष्टि गरिएको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिमपहिरोमा परेको थियो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्बु शेर्पाले हिमपहिरोपछि ट्रयाकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपराह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 पहिलो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आउनु भएको थियो। कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि उहाँले तोड्नु भएको थियो। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई पनि चुनौती दिँदै आउनु भएको थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। पूर्जासँगै अन्य छ पूर्जा सहित अन्य छ नेपालीको पनि निधन भएको पुष्टि भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको काराकोरम पूर्व पर्वत श्रृंखलामा अवस्थित विश्वको 12 अग्लो 8051 मिटर उचाइको ब्रोड पीक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही पूर्जा निम्सदाई सहित छ आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत हिमाल आरोहणका केवल शिखर चुम्ने यात्रा नभई साहस अनुशासन र त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वास को सर्वोच्च अभिव्यक्ति भएको बताउँदै हिम पहिरोमा ज्यान गुमाएका आरोहीका शोक सन्तप्त परिवार आफन्त तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अंगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा पनि प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको छ।
1: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले बजारमा 14.2 केजी एलपीजी ग्यासको अभाव नरहेको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र आवश्यक मौजदात नगर्न पनि आग्रह गरेको छ। निगमले 31 असारको निर्णय अनुसार 14.2 केजी ग्यास सिलिण्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको हिजो निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। विभिन्न संचार माध्यममा बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको समय जनाएको हो। निश्चित केजी ग्यास सिलिण्डरको बिक्री शुरू भएपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई सहज आपूर्तिका लागि सुनिश्चित गर्न समेत निगमले निर्देशन दिएको हो। विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न समेत भनेको छ। काठमाडौँ उपत्यकामा बढ़दो मागलाई ध्यानमा राखेर निगमले हिजोदेखि टेको स्थित कार्यालयबाट पनि ग्यास वितरण शुरू गरेको छ। यता 14.2 किलोग्राम ग्यास सहितको पूरा तौलको सिलिण्डर बजारमा पाउन थालेपछि आपूर्ति सहज बनेको निगमले जनाएको छ। निगमले 31 असारबाट पूरा तौलको सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको समेत बताएको हो। त्यस्तै बजारमा पूरा तौल भएका ग्यास सिलिण्डर प्रयोगमा आइसकेका छन्। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले दैनिक माग धान्न 93 95 बुलेट ग्यास आयात गर्दा हुने भएकाले आपूर्ति सहज भइरहेको भन्दै बजारमा अभाव नगर्न निर्देशन दिएको सीआईएनलाई बताउनुभयो।
3: अब यो अभाव भत्ता पनि यो अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जबसँग एउटा मात्रै सिलिण्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिण्डर छ उहाँहरूको सिलिण्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइन जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस् जुनसुकै दिन होस् बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
0: सिंहदरबारभित्र निर्माणाधीन संसदका सबै भवनको प्रगति 95% पुगेको पाइएको छ। सार्वजनिक खरिद नियमावलीको 15 संशोधनका आधारमा निर्माण कार्य सम्पन्न गर्न थप 6 महिनाको म्याद थप्ने प्रक्रिया अगाडि बढ़ाइएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका अनुसार सार्वजनिक खरिद नियमावलीमा हालै भएको 15 संशोधनले बिना हर्जाना म्याद थप गर्ने बाटो खोलेपछि निर्माण व्यवसायीले 6 महिनाको म्याद थपका लागि बैंक ग्यारेन्टी सहित निवेदन दिएका हुन्। यसअघि ढिलाइका लागि हर्जाना अर्थात जरिवाना लगाउने तयारी गरिए पनि कानून संशोधनका कारण प्रक्रिया संशोधन गरी म्याद थपको निर्णय प्रक्रिया अगाडि बढ़ाइएको हो। नियमावलीको नयाँ व्यवस्था अनुसार अधिकतम 1 वर्षसम्म म्याद थप्न सक्ने प्रावधान रहे पनि थप 6 महिना मात्रै सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको छ। संसद भवन निर्माणको हालसम्मको अवस्था र प्रगतिमा प्रतिनिधि सभा भवनको सम्पूर्ण काम 100% सम्पन्न छ। गत बजेट भाषणकै क्रममा प्रयोग गर्ने तयारी गरिए पनि प्रविधि सञ्चालन कन्फरेन्सिङ माइक तथा भिडियो सिस्टम सम्बन्धी प्राविधिक तालिम र आत्मविश्वासको कमीका कारण ल्याउन सकिएको थिएन। राष्ट्रिय सभामा फल्स सिलिङको काम अन्तिम चरणमा पुगेको छ। आउँदो साताभित्र खट निकालेर रातो रंगको एकोस्टिक वाल प्यानलिङ कार्पोर्टिङ त्यसै गरी फर्निचर तथा कन्फरेन्सिङ सिस्टम माइक डिस्प्ले र स्पीकर जडानको काम तीव्र पारिने शहरी विकास विभागका उपमहानिर्देशक रोशन श्रेष्ठले बताउनुभयो। छत डोमको बाहिरी कभरिङका लागि आवश्यक मेसिन तथा फ्याक्ट्री सेटअप नै निर्माण स्थल साइटमा गरेर गाह्रो लाइनिङ काट्ने र फिटिङ गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो। अगाडी र पछाडिको फाउन्टेन पोखरी निर्माण भइसकेको र पम्प जडान बाँकी छ। शौचालयमा फिक्स चर्स जडान, गार्डन, ल्याण्डस्केपिङ, पेभिङ र केबल मर्मतका कामहरू पनि चलिरहेको उहाँले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दलित समुदायको अधिकारका लागि सरकारको भूमिका,
4: गैर दलितहरूसँग त्यो हामी साझाको भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेर छु मैले। यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्नु।
0: ईपीएस भाषा आवेदन बढ़दा राहदानी विभागमा चाप, नेपाल भारत सीमा समिति बैठक लखनऊमा बस्ने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
5: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
6: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
5: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
6: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एण्ड म्याथमेटिक्स,
5: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
6: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एण्ड इकोनोमिक्स,
5: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
6: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
5: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
6: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
5: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
6: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
5: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
6: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
5: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
6: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
5: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलाली।
1: नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेलामा दुवै मुलुकले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उपमहानिर्देशकको नेतृत्वमा सर्वेको 13 बैठक 27 र 29 साउनमा भारतको लखनऊमा आयोजना हुने भएको हो। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्वमा रहेको एउटा समूह छ भने उपमहानिर्देशकको नेतृत्वमा अर्को समूह छ, त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा फिल्ड सर्वे टीम पनि रहेको छ। यी 3 संयन्त्रले सीमा स्तम्भ निर्माण, मर्मत, 10,000 क्षेत्र व्यवस्थापन, जीपीएस आधिकारिक नक्साङ्कन तथा सीमा पार सम्पत्तिको विवरण संकलन लगायतका प्राविधिक कार्यमा काम गर्दै आएको छ। सुरक्षा रणनीति बदलेर संवादमा उत्रिए गृहमन्त्री शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। गृह प्रशासनसँग जोड़िएको कुनै पनि घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफ्नै आफै फिल्डमा पुग्नुहुन्थ्यो। उहाँले माइतीघर पुगेर पीड़ितका कुरा सुन्ने, न्याय माग्दै काठमाण्डुतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गर्ने, तर आइतबार भनी आज राति सुनसरीमा गत आइतबार भने सुनसरीमा दुई समुदाय बीच भएको झडपपछि भने गृहमन्त्री गुरूङको यस्तो सक्रियता देखिएन। सुनसरीको देवाङगंज चारमा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भएका छन्। उपचारका क्रममा थप एकजनाको मृत्यु भएको छ। गृहमन्त्री गुरूङ भने सुरक्षाका लागि भन्दै मधेसमै रहनु भएको छ। त्यसै गरी भित्रपृष्ठमा भारतको प्रतिबन्धपछि नेपालमा 1.5 गुणाले बढ़्यो चिनी तस्करी शीर्षकमा पनि खबर प्रकाशित छ।
0: भारत निर्यात हुने आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि भएन नवीकरण शीर्षकमा अर्को खबर सीमा तामाङले लेख्नु भएको छ। भारतमा निर्यात हुने माथिल्लो चमेलिया जलविद्युत आयोजनाको अनुमति सकिएको एक महिना बित्दा पनि नवीकरण हुन सकेको छैन। आयोजनाबाट उत्पादित 38.80 मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्न स्वीकृति थियो तर आयोजनाको स्वीकृति गत 31 जूनमै सकियो पनि अहिलेसम्म नवीकरण हुन नसकेको खबरमा उल्लेख गरिएको छ। सफ्टवेयर कम्पनीका लागि टाउको दुखाई बन्दै सोर्स कोड चोरी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर पनि छापिएको छ। शशांकले लिँदैछन् इतर पक्षको नेतृत्व शीर्षकमा राधा खनालले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्व महामन्त्री शशांक कोइरालालाई अघि सारेको छ। उहाँको नेतृत्वमा नै साउन 29 देखि 31 गतेसम्म काठमाण्डुमा राष्ट्रिय भेला बोलाइएको छ। पूर्व सभापति शेरबहादुर देउवा समेतको साथ रहेको इतर समूहमा अधिकांश पूर्व पदाधिकारी सहभागी छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्रीहरू कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाश शरण महत लगायतको प्रत्यक्ष सहभागिता रहेको उत्तर पक्षले कांग्रेसको वैधानिक विभाजनको बाटो रोजेको हो। यद्यपि संस्थापन पक्षसँग अनौपचारिक संवाद भइरहेको पनि नेताहरूले बताएका छन्। अब फर्किँदैनन् किली पेम्बा शीर्षकमा भवानी खड्काले दोलखाबाट लेख्नु भएको छ। 18 वर्षको उमेरमा भरियाका रूपमा हिमाल टेक्न शुरू गरेका दोलखा गौरीशंकर नौ बेदिङका विश्वकीर्तिमानी पर्वतारोही किली पेम्बा शेर्पा किलु अब कहिल्यै आफ्नो गाउँ फर्काउनुहुने छैन। पाकिस्तान स्थित 8,047 मिटर अग्लो ब्रोड पीक हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि उहाँको सदाका लागि विदा भएको छ। किली पेम्बाको शव शुक्रबार फेला परेको उहाँका काका तथा वरिष्ठ हिम आरोही दावा छिरी शेर्पाले जानकारी दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा कांग्रेस विभाजन औपचारिकतामा बाँकी शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ भने एमालेका तीन मुख्यमन्त्री तय भएको बारेमा अर्को खबर छ। कोशीमा हिक्मत कार्के र लुम्बिनीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइनेछ। बागमतीमा दलका नेता जगन्नाथ थपलियाको नाममा सहमति भएको खबरमा उल्लेख छ। सहकारी पीड़ितको मुद्दा फर्सीओट गर्न 10 जिल्लामा समर्पित इजलास गठन गर्न माग शीर्षकमा अर्को खबर छ। सहकारी पीड़ितको समस्या यथाशक्य चाँडो समाधान गर्न सरकारले छुट्टै इजलासको माग गरिएको हो। बिल लिँदा अब सरकारी लटरी मार्फत नगद उपहार शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छ। अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1,00,000 देखि 10,00,000 रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। 100 रूपियाँ भन्दा बढ़ीको वस्तु वा सेवा नगदमा खरिद गरी कर बीजक लिने उपभोक्ताले आन्तरिक राजस्व विभागको वेबसाइटमा विवरण दर्ता गर्नुपर्नेछ। डिजिटल भुक्तानी गर्ने उपभोक्ता भने स्वत लटरीमा सहभागी हुने जानकारी दिइएको छ। भित्रीपन्नामा कोशी सरकारको प्राथमिकतामा छैन मानसिक स्वास्थ्य नीति शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको छ भने बागमतीको स्थायी प्रशासनिक केन्द्र बनाउन रूख कटान र टेण्डर सँगै अघि बढ़ने शीर्षकमा पोस्ट राज अधिकारीले हेटौडाबाट लेख्नु भएको छ। संकटसँग जुझ्न परिमार्जन हुँदै जलवायु नीति शीर्षकमा एम बम लेख्नुहुन्छ। सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। वायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकारका नीति परिमार्जन गरेर संघ प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारी गरिएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा छ। बागमती प्रदेशमा मात्र 70% कम्पनी, 5 वटा सरकारले गर्न नसकेको किसानको सूचीकरण शीर्षकमा छुट्टा छुट्टै शीर्षकमा यो खबर छ भने बजार घट्दा पनि नाफा कमाउन सकिने सर्ट सेलिङ शीर्षकमा अर्को खबर छ। नेपाल धितोपत्र बोर्डले नेपाल धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। गोर्खापत्र दैनिकमा सुपर फूड बन्दै कोदोको परिकार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पनि पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनुपर्नेमा जोड़ दिएको छ। केही दशक अघिसम्म पहाड़ी गाउँघरका भान्सामा कोदोको ढिँडो, रोटी र खोले नियमित परिकार थिए। खेतबारीका गरा र पाटामा लहलहाउने कोदो किसानको जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको थियो। तर आधुनिक खानपान, वैदेशिक रोजगारी र बदलिँदो कृषि प्रणालीका कारण गाउँका खेत बाँझिँदै गए र कोदो पनि विस्तारै मानिसको थालबाट हराउन थालेको छ। चौरे देउराली गाउँपालिकाका चित्र प्रसाद चौं लगाएका अनुसार पछिल्ला वर्षहरूमा खेतीयोग्य जमीन

0: विकासका लागि कूटनीतिक प्रयास जारी रहेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्ना रणनीतिक ऊर्जा पूर्वाधारमाथि आक्रमण भए कड़ा प्रतिकार गर्ने चेतावनी दिएको छ। एक अधिकारीको वक्तव्यलाई जारी गर्दै इरानको युद्धकालीन सैनिक कमाण्डका प्रमुखले पश्चिम एसिया क्षेत्रमा पूर्ण स्तरको युद्ध निम्त्याउने गरी आक्रमक कदम चालिएको समेत आरोप लगाउनु भएको छ। अमेरिकाले पश्चिम एसियाका क्षेत्रमाका देशहरूको पूँजी स्रोत र पूर्वाधारलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेको समेत उल्लेख गरिएको छ। अमेरिकाको स्वार्थपूर्तिका लागि कदम काम गर्ने पश्चिम एसियाका सबै देशमाथि इरानले आक्रमण गर्ने दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र रूसले युक्रेनको राजधानी किएवलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा भीषण आगलागी भई तीनजनाको मृत्यु भएको छ, दर्जनौ घाइते भएका छन्। मिसाइलका भग्नावशेष खस्दा पाँच तले आवासीय भवनमा क्षति पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साझा खबरमा अब खेल खबर। साफ च्याम्पियनशीप फुटबल 2026 को ड्र सार्वजनिक भएको छ। बंगलादेशमा आगामी नोभेम्बर 4-17 आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ साफले हिजो ड्र सार्वजनिक गर्यो। दक्षिण एसियाबाट 7 मध्ये 6 टीम मात्र ड्रमा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्रमा समावेश गरिएको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन, तर प्रतियोगिता शुरू हुनु अघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। नेपालले साफ खेल्नका लागि सेप्टेम्बर 1 निलम्बन फुकुवा भइसक्नुपर्नेछ, अन्यथा यस पटक साफमा 6 टोलीले मात्र खेल्नेछन्। शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भूटान छन्। भारत, मालदिव्स र पाकिस्तान समूह बीमा छन्। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भएपछि यी स्पोर्ट्सका खेलाड़ीले विरोध जनाएका छन्। गत जूनमा भियतनाममा भएको छनौटमा नेपाली टीमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुद मा स्थान बनाएको थियो, तर 15 जूनसम्म एसियाडमा नेपाली खेलाड़ी दर्ता गरिसक्नुपर्नेमा सरकारले ई स्पोर्ट्सका खेलाड़ीलाई दर्ता नै नगरेको पाइएको छ। भूटान फुटबल फेडरेशनले महिलासँगै पुरूष लीग पनि सँगै आयोजना गरिरहेको छ। भूटानको लीगमा पनि 4 खेलाड़ीहरू खेलिरहेका छन्। घरेलु लीग ठप्प हुँदा विदेशी लीग खेल्नको लागि नेपाली खेलाड़ीहरू बाध्य भएका छन्।
1: दलित समुदायमाथिको अधिकार र कार्यान्वयनका लागि सामाजिक र आर्थिक पक्षमा ध्यान दिनुपर्ने विषय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
3: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससीएजीमा नियमित तर्फ 6 र सरकारी सेवामा कार्यरत कर्मचारी 10 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
3: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
3: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
3: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
3: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
3: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
4: कुरा गरेर थोरै बजेट सुच्या जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले। त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, अरू त खासै केही छैन। अरू नियमित कार्यक्रम पहिला पनि थिए, अहिले पनि छन्।
5: चार कक्षा पढ्दै गर्दाखेरि 56 तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय इकाइको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा। अनि

0: 1958 सालमा भूमिगत हुनुभयो। सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संक्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन। जुन खालको तपाईँको आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि, यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सम्झुतुरमा तपाईँलाई लाग्छ अहिले?
1: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि। राजनीतिक सशक्तिकरण मात्र होइन, अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ। हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन।
0: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
1: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भनेकै राजनीति हो। कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ के, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो।
0: हुन त सांसदले विकास निर्माणको काम होइन, कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा चाहिँ त्यो भयो, तर म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
1: संसदले विकास नगरे कसले विकास गर्दो रहेछ भन्छु कि मैले।
0: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
1: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि। सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन नि होला। सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या।
0: सांसद पार्वती विकासंघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: आज र भोलि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने। पाकिस्तानको ब्रड पीकमा नेपालले गुमायो कृतिमानी पुस्ता, सुरक्षा रणनीति बदलेर संवादमा गृहमन्त्री गुरूङ।
0: नेपाल भारत सीमा संयन्त्र बैठक लखनऊमा हुने, कांग्रेस विभाजन टार्न शीर्ष नेताहरू अनौपचारिक संवादमा, एमालेका 3 मुख्यमन्त्रीमा सहमति।
2: फेरि ग्यास आपूर्ति असहज, अत्यावश्यक परे आयल निगममा सिधै सम्पर्क गर्न सकिने, ईपीएस भाषा आवेदन बढ्दा राहदानी विभागमा चाप।
0: मध्य पूर्वको द्वन्द अन्त्य गर्न राष्ट्रसंघका महासचिवको आग्रह, ऊर्जा पूर्वाधारमाथि आक्रमण भएमा प्रतिकार गर्ने इरानको चेतावनी, रूसद्वारा युक्रेन लक्षित मिसाइल आक्रमण।
2: र साप च्याम्पियनशीप फुटबलको ड्र सार्वजनिक, नेपालको सहभागिता अन्यलमा, एसियाली खेलकुदमा सहभागिताका लागि सहजीकरण गरिदिन सरकारलाई ई स्पोर्टका खेलाड़ीको माग।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सांसद र मन्त्री जो कतिपय अवस्थामा आफ्नो अभिव्यक्तिका कारण विवादमा पर्ने गरेका छन्, उनीहरूबाट अपेक्षा गरिएको भन्दा फरक खालको अभिव्यक्ति भाषण आउने गरेको विषयमा यसमा व्यङ्ग गर्न खोजिएको छ। एउटा मञ्च जस्तो देखाइएको छ र मञ्चको अगाडिपट्टि एउटा कालो कपड़ा लगाएका व्यक्ति हात उठाएर भाषण गरिराखेका छन् र भाषण गर्दै भनेका छन्, भाज दिन्छु, हान दिन्छु, जाग दिन्छु। अनि त्यही नजिकै रहेका प्रहरी तर्फबाट एकजनाले लट्ठी उठाउन खोजेको जस्तो देखिन्छ र ती लट्ठी उठाएका व्यक्तिलाई तान्दै गरेका छन्। पछाडिबाट अर्को प्रहरी अधिकारीले केही भन्दैछन्, तल यस्तो लेखिएको छ, ए पखपक, पहिला एक फेरा राम्ररी हेर, भोलि सुन्दा लाठी होइन सलाम ठोक्नु पर्ने खालको मान्छे जस्तो पो छ त।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे को खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साहुतको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। सम्झौता मितिको 3.5 वर्ष समय घर्किँदा पनि कैलालीमा हुलाकी राजमार्गको निर्माण सम्पन्न भएन, नागरिकहरूलाई आवत जावत गर्न समस्या। जानकी गाउँपालिकाद्वारा कर्मचारी सरुवा, कोही पालिकाबाट बाहिरी त कोही पालिकामा भित्रिय। राज टीकापुर क्षेत्रमा 6 घण्टा विद्युत आपूर्ति बन्द हुने। अब खोज खबर विस्तारमा। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सर्वर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका क्षेत्रमा आंशिक बदली तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने सुदूरपश्चिम प्रदेशका पनि केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराई तथा पहाड़का धेरै क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको अनुमान गरिएको छ। कोशी, कर्णाली, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षा हुने पनि आकलन गरिएको छ। महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा घेग्रान बहाव, बाढ़ी पहिरो, भूक्षे जस्ता क्षति हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, सामान्य स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि अनुरोध गरेको छ। टीकापुर क्षेत्रमा आज 6 घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। लम्की टीकापुर 33 केवी प्रसारण लाइनको लम्की स्टेशनमा स्तर उन्नतिको काम हुने भएकाले आज विद्युत आपूर्ति बन्द हुने भएको हो। टीकापुरको ज्योतिनगरदेखि सशस्त्र प्रहरी बल तथा शंकरपुर क्षेत्र बाहेकका स्थानमा 6 घण्टा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण केन्द्र टीकापुरले जनाएको छ। प्राधिकरणले अहिले बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म 6 घण्टाका लागि बन्द हुने सूचना जारी गरे पनि काम सकिएपछि विद्युत चाँडै आउने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो।
1: हाम्रो यो लम्की टीकापुरमा 33 केवी विद्युत प्रसारण लाइन चाहिँ अहिले हाम्रो टीकापुर र राजापुर र भजनी हुँदै सञ्चालन भइरहेको छ। त्यो चाहिँ अब लोड धेरै हुँदाखेरि, अत्यधिक गर्मी हुँदाखेरि, समस्या हुने हुँदाखेरि लम्की टीकापुरमा 2 डबल सर्किट लाइन चाहिँ, छुट्टै लाइन चाहिँ निर्माणाधीन छ। त्यो मध्ये चाहिँ लम्कीबाट तोरायापुरसम्मको एउटा सर्किट अब सकिने अन्तिम चरणमा छ। त्यसको चाहिँ आज चाहिँ तपाईँको बिहान 6 बजेबाट 12 बजेसम्म हामीले लम्की सब स्टेसनभित्र पुरानो कन्डक्टरको अपग्रेडिङ गर्ने भनेर काम हुने चरणमा अहिले चाहिँ हामीले सूचना प्रवाह गरेका छौँ। 6 घण्टाको सूचना गरेका छौँ। अब काम चाँडो सक्यो भने त्यो भन्दा छिटो पनि आउन सक्छ।
0: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम अझै पूरा हुन सकेको छैन। निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि हुलाकी सड़कको काम पूरा भएको छैन। समयमै सड़क निर्माण नहुँदा नागरिकहरूलाई आवजावत गर्न समस्या भइरहेको छ। थपखबर सहकर्मी रत्ना पुनमगरबाट।
2: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको काम अझै पूरा हुन सकेको छैन। निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा 3.5 वर्ष बढ़ी समय गइसक्दा पनि हुलाकी सड़कको काम पूरा भएको छैन। हुलाकी राजमार्गको स्तर उन्नति गर्ने काम 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो। तर पनि अझै 2 क्षेत्र मिलाएर 13.5 किलोमिटर सड़क कालो पत्रे हुन सकेको छैन। पूर्व पश्चिम अन्तर्गत सत्तीदेखि धनगढ़ीसम्म 7.5 किलोमिटर किलोमिटर र उत्तर दक्षिण खकरौलादेखि लम्कीसम्म 6 किलोमिटर सड़क निर्माण हुन बाँकी रहेको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख मुकुण्ड प्रसाद लामिछाने
3: धनगढ़ीमा 10.5 किलोमिटर कालोपत्र गर्नुपर्नेमा 3 किलोमिटर कालोपत्र काम सम्पन्न भएको अवस्थामा बाँकी सड़क खण्ड 7.5 किलोमिटर कालोपत्र गर्नु भएको छ। 4 लेनलाई पनि डबल लेनमा कन्भर्ट गर्दा 6 किलोमिटर कालोपत्र गर्नु भएको छ। मोना पुल पारी र वारी गरेर पारी 1 किलोमिटर जति कालोपत्र गर्नु काम रहन्छ अनि वारी 5 किलोमिटर रहन्छ। त्यो चाहिँ 4 लेनलाई डबल लेनमा कन्भर्ट गर्दा
2: यसरी सम्झौता मिति भन्दा 3.5 वर्ष पर पुग्दा पनि सड़क कालोपत्रे नहुँदा यहाँका नागरिकहरूलाई सड़कमा आवत जावत गर्न समस्या भइरहेको छ। टिकापुर 6 नारायणपुरका स्थानीय चतुर प्रसाद खनाल
4: हामी त साह्रै दुखी अवस्थामा छौँ। बाटाले गर्दा हामी कहिले दुध पोखिने कहिले गाडी झल्ने कहिले केही हुने साह्रै दुःख पाएका छौँ। र यी ठेकादारहरूले ठेकादार पाएका छन् लिएका छन् अनि आफ्नो मस्तीमा र अरू अरू काम गरिरहेछन्। जनतालाई दुःख दिने काम मात्रै छ र अहिले यो सरकारले पनि यस्ता कुरामा चासो दिनुपर्ने सरकार पनि मौन बसेको छ। सरकारले नै यस्तो चाहेको हो कि खै बुझ्न सकिएन। साह्रो दुखी छौँ हामी। चाँडो बन्नु पर्यो। 1.5 वर्ष अगाडि बनेका बाटाहरू पनि सब टुटफुट भइसके। त्यो अनुगमन गर्ने निकाय कस्तो हो, ठेकादार कस्ता हुन्, यो सरकार कस्तो हो, यो अलिअलि कालो रंग लगाएर छोडिदिने यस्ता बाटाहरू छन्। यो टिकापुर नगरपालिका 6 मा केही बाटाहरू यस्ता भए 4-5 महिनामा नै माथिको सब गइसक्यो। खाल्टा परिसके बर्खामा एक्सिडेन्ट हुने, बाटोमा हिँड्न दुःख, साइकल चलाउन पनि गाह्रो हुने।
2: स्थानीय भरत बम पनि सड़क समयमै नबन्दा आफू र यो सड़कमा आवत जावत गर्ने सबैलाई धेरै दुःख भएको बताउनुहुन्छ।
5: खाल्टा खुल्टी खतम छ, अरूतिर विकास भयो भने तर यो बाटो खाल्टा खुल्टी दुनियाँदार छ। बर्खामा अहिले पानी परेको बेला हेर्नु गाडी चलाउने मान्छे कति दुःख छ ड्राइभरलाई। कति गाडी चलाएर स्पिड लिउँ भन्दा पनि छैन, ठुलो चलाउँ भन्दा त्यो यति बिजोग छैन। कति वर्षदेखि त्यो बाटो एउटा गाडी राम्रो चलाउने लायककै छैन। हामी गाडी चलाउने दुःख छ क्या, पदयात्रीलाई दुःख छ क्या।
2: सत्तीदेखि धनगढ़ीसम्म पूर्व पश्चिम 69 किलोमिटर र खकरौलादेखि लम्कीसम्म उत्तर दक्षिण 29.7 किलोमिटर सड़कको स्तर उन्नतिको लागि नेपाल सरकारले ठेक्का लगाएको थियो। सत्तीदेखि धनगढ़ीसम्मको पूर्व पश्चिम सड़क खण्ड कालोपत्रे गर्ने ठेक्का स्वच्छन्द जोशी जेवी धनगढ़ीले पाएको छ भने उत्तर दक्षिण लम्की खकरौला सड़क खण्डको कालोपत्रे गर्ने ठेक्का राईमाझी गल्वा जगदम्बा जेवी काठमाण्डुले पाएको छ। नसकिएको कामको पनि म्याद थपको प्रक्रिया शुरू भएको र म्याद थप अनुसार चालू आर्थिक वर्षमा काम नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता तोडेर कार्यवाही गरिने बताउनुहुन्छ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढ़ीका प्रमुख लामिछाने।
3: बाँकी सड़क खण्डको कालोपत्र गर्ने कार्य चालू हावामा म्याक खपेर सम्पन्न गर्ने लक्ष्य लिए। म्याक खप पाएका ठेकाहरूको पनि त्यो म्याक खप अवधिभित्र ठेक्का सम्पन्न हुन नसकेको अवस्थामा ठेक्का टर्मिनेसनमा जान्छ। ठेक्का टर्मिनेसन हामीले गरिरहेका छौँ, समयमा काम सम्पन्न गर्नु।
2: लम्की खकरौला सड़क खण्डको पहिलो र दोस्रो प्याकेज र सत्ती धनगढ़ी सड़क खण्डको भजनी पश्चिमको प्याकेज भने यस अघि नै कालो पत्रे भइसकेको छ।
0: सहकर्मी रत्नापुर मगर अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपील गर्नुभएको छ। हिजो धनगढ़ीमा प्रदेश सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा मुख्यमन्त्री शाहले सामाजिक सद्भाव कायम राख्न र गराउन प्रदेशका सबै जिल्लाहरूमा सद्भाव र्याली आयोजना गर्न निर्देशन समेत दिनुभएको छ। साथै उहाँले माताहतका निकायलाई शान्ति सुरक्षाको व्यवस्था थप मजबूत बनाउन पनि सख्त निर्देशन दिनुभएको छ। पूर्वी तराईका विभिन्न जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिको आकलन गर्दै सुदूरपश्चिम प्रदेशमा पर्न सक्ने सम्भावित सुरक्षा जोखिमप्रति सचेत रहन मुख्यमन्त्री शाहले आग्रह गर्नुभएको छ। उहाँले शान्ति सुरक्षामा खलल पुग्ने गरी हुन सक्ने कुनै पनि स्थितिलाई तत्काल नियन्त्रणमा लिन पूर्व सुरक्षा तयारी चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। यसै गरी मनसूनको समयमा हुन सक्ने बाढ़ी पहिरो र डुबान जस्ता प्राकृतिक विपद पर्दे उच्च सतर्कता अपनाउन र विपद व्यवस्थापनका लागि सधैँ तयारी अवस्थामा रहन सम्बन्ध निकायलाई मुख्यमन्त्री शाहले ध्यानाकर्षण समेत गराउनु भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र प्रदेश प्रमुख नजीर मियाबीच पनि भेटवार्ता भएको छ। हिजो प्रदेश प्रमुख निवासमा भएको भेटमा पछिल्लो समय सुनसरी सिराहा लगायतका क्षेत्रमा देखिएको सामाजिक तथा धार्मिक द्वन्दको प्रभाव सुदूरपश्चिममा पर्न सक्ने सम्भावित जोखिमप्रति पूर्व सचेत रहँदै सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल भएको छ। खोज खबरमा जानकी गाउँपालिकाद्वारा कर्मचारी सरुवा लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
7: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकला सुकाय हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्ला
8: माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी संस्था सञ्चालन सम्बन्धी 2 दिने नेतृत्व क्षमता विकास तालिम सञ्चालन भइरहेको छ। संस्थाको नयाँ नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरेको तालिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्राविधिक सहयोग गरेको छ। तालिममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हीरा सुनारले सहजीकरण गरिरहनु भएको छ। संस्थाका उपाध्यक्ष मनोज कुमार साउदको अध्यक्षतामा भएको तालिम उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष गणेश बहादुर साउदले नेतृत्व सही भए संस्था फस्टाउने बताउँदै नेतृत्व राम्रो हुनुपर्ने बताउनुभयो।
2: निर्णयले कालान्तरमा राम्रो हुने किन भन्ने कुराहरूको दीर्घकालीन दूरदृष्टिकोण नेतृत्वमा आउँछ। यी विभिन्न कुराहरू तपाईँ हामीले मनन गर्नुपर्ने हुन्छ। त्यसैले या नगर्न सजिलो हुन्छ भने जस्तै निर्णय यो गरौँ यो नगरौँ भन्नु हुन्छ, तर त्यो नगरौँ भन्ने ठाउँमा गरौँ, गरौँ भन्ने ठाउँमा नगरौँ भन्ने किसिमको निर्णय भइदिँदा भोलि संस्था होस् के देश होस् हरेक कुराहरूमा त्यसको पोजिटिभ या नेगेटिभ इम्प्याक्ट के हो भन्ने कुरा हुन्छ।
0: व्यवस्थापक छविलाल जैसले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष धनञ्जय ढुङ्गानाले राख्नुभएको थियो। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बद्री प्रसाद भट्टाई लगायत पूर्व पदाधिकारीहरू, वर्तमान संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारीहरू, शेयर सदस्यहरू तथा कर्मचारीहरू गरी 40 जनाको सहभागिता रहेको छ। हिजोबाट शुरू भएको तालिम आज समापन हुनेछ। जानकी गाउँपालिकाले पालिका कर्मचारी सरूवा गरेको छ। विभिन्न शाखा र कतिपय ओडा तथा स्वास्थ्य संस्थामा सरूवा गरेको छ भने कोही सरूवा भएर बाहिर पनि गएका छन् र कोही सरूवा भएर आएका पनि छन्। 4 जना पालिकाबाट सरूवा भएर अन्य पालिका गएका छन् भने 3 जना सरूवा भएर अन्य पालिकाबाट जानकी गाउँपालिकामा पनि आएका छन्। अन्यलाई पालिकाभित्रै सरूवा गरिएको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
3: जानकी गाउँपालिकाले पालिकाभित्रका 53 जना कर्मचारीको आन्तरिक तथा बाह्य सरूवा गरेको छ। सरूवा गर्दा कतिपयलाई पालिकाभित्रैका शाखा र कतिपयलाई ओडा तथा स्वास्थ्य संस्थामा सरूवा गरेको छ। पालिकाले 6 जना कृषि प्राविधिक, 9 जना ओडा सचिव, 5 जना पशु प्राविधिक, 26 जना स्वास्थ्य कर्मी, 4 जना सहायक, 3 जना प्रशासनका कर्मचारीलाई सरूवा गरेको छ भने 3 जना अन्य पालिकाबाट सरूवा भएर जानकीमा आएका छन्। सरूवा नियमित प्रक्रिया भएकाले सरूवा हुँदा सोचमा सकारात्मकता आउने, काममा सृजनशीलता आउने, एक ठाउँको अनुभवले अर्को ठाउँमा काम गर्दा सजिलो हुने प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले बताउनुभयो।
4: यो गर्नुको उद्देश्य के हो भने अब एउटा त कर्मचारीहरू लामो समयदेखि एउटै भूमिकामा एउटै ठाउँमा काम गर्दा कार्य सम्पादन गर्दाखेरि मोनोटोनस हुन्छ। त्यसकारण फरक ठाउँ, फरक भूमिका र फरक जिम्मेवारी दिँदाखेरि उनीहरूमा एक किसिमको डाइनामिजम, एउटा गतिशीलता आउँछ, नयाँ नयाँ विषयहरू ज्ञान सिपको हासिल हुन्छ र उनमा क्रिएटिभिटीको विकास हुन्छ। सकभर हामीले सम्मत भएसम्म आफ्नो ठेगाना र कार्यालयको सकभर भ्याएसम्म घर पाएको अथवा हेरिएको पनि छ। अब कतिपय साथीहरूलाई ठ्याक्कै भने जस्तो आफ्नै अब घरै नजिक नभए होला, त्यो जागिर खाने क्रममा हामीले राष्ट्र सेवा गर्ने क्रममा पालिकाको विभिन्न भूगोलको अनुभव पनि लिनुपर्ने हुन्छ।
3: जानकी गाउँपालिका वडा नम्बर 8 का वडा सचिव प्रमिला शर्मा वडा नम्बर 3 मा सरूवा हुनुभएको छ। उहाँले प्रशासन, महिला विकास हुँदै अहिले वडा सचिव भएर काम गरिरहनु भएको छ। एक ओडाबाट अर्को औडामा जाँदा सिकाइ हुने, फरक ठाउँको अनुभव हुने उहाँको भनाइ छ।
5: लोकसभाबाट सिफारिस हुँदाखेरि मलाई पहिलो सिफारिस कार्यालय चाहिँ बाजुरा थियो, बाजुरा खप्तर छेडेर गाउँपालिका बाजुरा थियो। बाजुरा बस्दाखेरि त्यहाँको समाज, त्यहाँको भूगोलसँग पनि परिचित हुने अवसर मिल्यो, त्यहाँका मान्छेहरूसँग पनि घुलमिल भयो। त्यसपछि घर पाएक सरूवा गर्नुपर्छ। पर्छ। अब हरेक कुराहरू कुनै पनि व्यक्ति सुविधा भोगी हुन्छ अनि सुविधा खोज्छ, त्यसै हुनाले अब आफ्नो घर पाएकहरू आउनुपर्छ भनेर मैले कैलाली जिल्लाको जानकी गाउँपालिकालाई रोजे।
3: जानकी गाउँपालिका वडा नम्बर 9 वडा सचिव आनन्द उपाध्याय अहिले पालिकाको प्रशासनमा सरुवा हुनुभएको छ। यसअघि उहाँ सहकारी शाखा प्रमुख वडा सचिवको जिम्मेवारी सम्हालिसक्नु भएको छ। काम गर्दै सिक्दै जाने भएकाले फरक फरक क्षेत्रमा काम गर्न पाउँदा सिकाइ हुने उहाँको भनाइ छ।
6: विगत 4 वर्षदेखि भनौँ 78 सालको मंगिरमा 2 प्रदेशबाट यहाँ जानकी गाउँपालिका आएको थिएँ, जसमा चाहिँ शुरूआती अवस्थामा सहकारी शाखामा बसे जानकी गाउँपालिकाको 3-4 वर्ष चाहिँ शाखामा चाहिँ काम गर्ने अवसर पाएको थिएँ। त्यस पछाडि यहाँबाट 2082 सालको कार्तिकको 20 गते जानकी गाउँपालिका वडा नम्बर 9 वडा सचिवको रूपमा यहाँबाट गए। पहिला सहकारी शाखामा काम गर्दाखेरिको अनुभव, हामी एउटा कर्मचारी भइसकेपछि यो सरुवा बढुवा भन्ने कुराहरू नियमित प्रक्रिया हो। अब यही प्रक्रियासँग काम गर्दाखेरि काम नियम विधि प्रक्रियामै रहेर हामी काम गर्नुपर्ने हुन्छ।
3: कृषि प्राविधिक चक्र प्रसाद भाट लामो समय वडा नम्बर 8 र 9 कृषि प्राविधिक भएर काम गर्नुभयो, अहिले वडा नम्बर 7 सरुवा हुनुभएको छ। उहाँले लामो समय एकै ठाउँमा कृषि प्राविधिक भएर काम गर्न पाउँदा जनप्रतिनिधि र कृषकको मायासँगै कृषिका क्षेत्रमा राम्रो सिकाइ भएको र त्यही अनुसार अर्को ठाउँमा काम गर्ने बताउनुभयो।
7: अब यहाँ विशेष गरी हाम्रो चाहिँ आज केही अध्यक्षजीहरूलाई हेर्दैदेखि व्यक्त गर्न चाहन्छु, उहाँहरू केवल एउटा अध्यक्ष मात्र नभएर सबैलाई समान व्यवहार गर्ने, कर्मचारीको मनोबल बढाउने, किसानको कुरा बुझ्ने अनि विकास समर्पित सेवाभावले काम गर्ने असल अभिभावक हुनुहुन्थ्यो। उहाँहरूको सरलता, विनम्रता र इमान्दारीता, दूरदर्शी नेतृत्वबाट मैले सधैँ कुरा सिक्ने अवसर पाएँ। उहाँहरूको काम गर्नु मेरो लागि एउटा ठूलो सौभाग्य थियो।
3: पालिकाले कर्मचारीलाई सरुवा गरे सँगै विभिन्न ओडामा आएकालाई स्वागत र सरुवा भएर गएका कर्मचारीलाई विदाई गर्ने कार्य जारी रहेको छ। यसै बीचमा जानकी गाउँपालिका ओडा नम्बर 9 पनि जाने कर्मचारीलाई विदाई र आउनेलाई स्वागत गरेको छ। कर्मचारीलाई विदाई तथा स्वागत गर्दै 9 नम्बरका ओडा अध्यक्ष फकेन्द्र भण्डारीले सरुवा भएर जाने कर्मचारीलाई अरू ठाउँमा पनि राम्रो काम गर्न सुझाव दिँदै आएका कर्मचारीसँग ओडालाई राम्रो बनाउन सहकार्य गरेर काम गर्ने बताउनुभयो।
8: हाम्रो 9 नम्बरबाट विशेष गरी पालिका र अन्य ओडामा जानुहुने कर्मचारीलाई म यहाँहरूको जाँदा जानुहुन्छ, त्यहाँ अझै जनताको बीचमा अझै लोकप्रिय काम गर्नुहुनेछ र तपाईँहरूले राम्रो काम गरेको हामी देख्न चाहन्छु र हामी हाम्रो ओडामा सरुवा भएर आउनुहुने सचिव लगायत पशु शाखा कृषि शाखासँग हामी अझै यो वडालाई लामो समयसम्म राम्रै तरिकाबाट अगाडि बढाइरहेका छौँ। अझै यहाँहरू सँगसँगै म वडाको यहाँहरूको नेतृत्व गर्दै यो वडालाई राम्रो वडा बनाउनको लागि हामी लाग्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
0: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
9: टीकापुर नगरपालिका वडा नम्बर 5 स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: कबू कापी रही था कबू पेंसिल रही था कबू झोले फटाका आज था का कना हो बाबा फिर उस बाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जलम भर भर बराई थी रहा
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस कटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब दिन ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ल झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
3: प्रोपराइटर राम प्रसाद रत गैया संपर्क मोबाइल नंबर 98484-22373
4: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
5: महिनाको महिनावारी गडबडीको समस्या
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
5: पेट सम्बन्धी सम्पूर्ण समस्या
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
5: ईसीजी सेवा
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा
4: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
6: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भन्दै सबै कुरा पाउने रहेछ
10: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
11: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
12: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
10: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-43673 र 98-14-68-02-04
13: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर चालू आर्थिक वर्ष शुरू भएको दुई साता भन्दा बढ़ी समय बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था सृजना भएको छ प्रदेश सरकारले गत असार एक गते प्रदेशसभामा प्रस्तुत गरेको 37 अर्ब 70 करोड़ बराबरको बजेट पारित हुन नसकेको र नयाँ बजेट आउने ठोस सुरसार नदेखिँदा अन्यल थप बढ़ेको छ प्रदेशसभामा बजेट थन्किएर रहेको अवस्थामा अर्कोतर्फ नेपाली कंग्रेस नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ बजेटका विषयमा विवाद बढ़दै जाँदा मुख्यमन्त्री कमलबहादुर शाहले तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो लगत्तै एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा राजनीतिक र वित्तीय अनिश्चितता चुलिएको हो अल्पमतमा परेका मुख्यमन्त्री शाहलाई साउन 28 गतेसम्म प्रदेश सभामा विश्वासको मत लिने संवैधानिक समय सीमा रहेको छ यद्यपि केन्द्रमा विकसित नयाँ समीकरण अनुसार सुदूरपश्चिममा सरकारको नेतृत्व लिने विषयमा नेकपा र नेकपा एमाले बीच सहमति भइसकेको छ मुख्यमन्त्री शाहले मार्ग प्रशस्त गरेपछि मात्रै नयाँ सत्ता सहकार्य र सहजी सरकार गठनको प्रक्रिया अघि बढ़ाउने तयारीमा यी दुई दल रहेका दलहरूले बताएका छन् राजनीतिक दलका नेताहरूका अनुसार हालको बजेट पारित गरेर अघि बढ़ने सम्भावना सकिएकोले नयाँ सरकार गठनपछि मात्रै नयाँ ढंगले बजेट ल्याइनेछ नेकपा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले नयाँ सरकार गठनपछि मात्रै नयाँ बजेट आउने दावी गर्नुभयो खोज खबरमा अब पालो जनआवाजको
5: जनमतका साथमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा सम्पर्क नम्बर 97-26-20-300 र 98-56-92-026
13: स्थानीय तहका विभिन्न वडाहरूमा बाल क्लबहरू गठन भएका छन्। बाल क्लबहरूले विभिन्न किसिमका सचेतनामूलक कामहरू गर्दै आइरहेका छन्। आजको जनआवाजमा हामीले बाल क्लबले के कस्ता काम गरिरहेको छ भनी जानकी गाउँपालिका वडा नम्बर 9 का बाल क्लबका केही सदस्यहरूलाई सोधेका छौं।
2: सम्पूर्णमा नमस्ते, मेरो नाम अविनाश चौधरी, बाल क्लब। यस क्लबमा हामीले धेरै काम गरेछौ, जस्तै चित्रकलाहरू अनि विभिन्न कार्यक्रमहरू पनि बीचबीचमा गरेका छौ। अनि अगाडि दिनहरूमा योजना बनाएको छौ धेरै कार्यक्रम गर्ने, अनि हामीले नारा पनि लगाएछौ टोल टोलमा गएर बाल श्रम हटाउने सम्बन्धी, त्यस्तै त्यस्तै बाल बचाओ।
14: मेरो नाम शुभम राणा हो, म सचिव। हामीहरूले यहाँ वृक्षारोपण कार्यक्रम गरेका छौ र अनि चित्रकला डान्स प्रतियोगिता नारा पनि लगाएका छौ टोल टोलमा, हामीले लागु औषधको बारेमा र बाल श्रमको बारेमा।
15: नमस्ते, सम्पूर्णमा मेरो नाम सुशान जयगढी हो, म चाहिँ हाम्रो बाल स्तरीय वडा बाल क्लबको चाहिँ सदस्य हुँ। हामीहरूले चाहिँ यो क्लबबाट विभिन्न कार्यहरू गरिरहेको छौँ, जस्तै वृक्षारोपण अनि नारा लाउने गरिरहेछौ, चित्रकला प्रतियोगिता विभिन्न जस्तै कार्यक्रम गरेका छौँ, अनि आउने दिनहरूमा पनि यस्तै कार्यहरू गरेर हाम्रो यो क्लबलाई जानकी गाउँपालिका भरि चिनाउनेछौँ।
16: रेखा भाइ, सदस्य, चित्रकला, हाजिर जवाब प्रतियोगिता, त्यस्तै त्यस्तो काम गर्छौ, सरसफाई कार्यक्रम हप्तामा गर्छौ आफ्नो गाउँतिर।
17: मेरो नाम जमुना परियार, म बाल क्लबको उपाध्यक्ष। हामीले चाहिँ सरसफाई गरिरहेको छ हप्तामा, अनि झारपात काट्ने काम गरिरहेछौ, यो चौरादेखि उता पारिसुकेट साइडसम्म आफ्नो टोलमा गरिरहेछौ। अरू बिस्तारै गर्दै गर्छु, गरेको छैन। अब भाइ बहिनीहरू छन् ती सबै जुटेर गर्छौ, अरू गर्छन् भन्न तर खासै आउँदैन।
18: म सचिव, बोट बिरुवा रोक्ने अनि सफा गर्ने झारपात नारा पनि लगाएको छ हामीले, बाल श्रम बाल विवाह बारेमा हिंसा आदिको बारेमा बैठकमा चाहिँ सल्लाह गर्छु, आज यो नारा भयो भोलि कुन काम गर्ने, भोलि कहाँ गएर गर्ने, कुन विषयमा कुरा गर्ने गर्छ।
13: यस्तै जनआवाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। सम्झौता मितिको 3.5 वर्ष समय घर्किँदा पनि कैलालीमा हुलाकी राजमार्गको निर्माण सम्पन्न भएन, नागरिकहरूलाई आवत जावत गर्न समस्या। जानकी गाउँपालिकाद्वारा कर्मचारी सरुवा, कोही पालिकाबाट बाहिरी त कोही पालिकामा भित्री। र आज टिकापुर क्षेत्रमा 6 घण्टा विद्युत आपूर्ति हुने विद्युत प्राधिकरणको भनाई। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: बाबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
1: नाति छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
0: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
1: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षीघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षीघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
2: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
3: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM को नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
6: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
7: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
8: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
6: कता छ त त्यो?
8: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
8: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
9: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620-20300 र 98-656-92-026।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 17 गते आइतबार, तदनुसार अगस्त 2 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि थोरै मेहनतले पनि राम्रो उपलब्धि हात पर्न सक्छ। मनमा लागेको कुरा धेरै समय नयाँ ती राखी शुरू गर्नु राम्रो हुनेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि घरमा रमाइलो कुरा हुने संकेत छ। धेरै दिनदेखि भेट नभएको व्यक्तिसँग संवाद हुँदा मनमा पुरानो आत्मीयता फेरि जाग्नेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि जिज्ञासाले नयाँ ढोका खोल्नेछ। सुनेको कुरा राम्रोसँग बुझेर अघि बढ्दा सानो प्रयासले पनि राम्रो फल लिनेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि घरका साना परिवर्तनले पनि मनमा नयाँपन ल्याउन सक्छ। पुरानो सामान मिलाउने क्रममा बिर्सिएको कुरा सम्झना आउन सक्छ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि तपाईँको बोली र व्यवहारले धेरैको मन छुनेछ। अरूलाई हौसला दिँदा आफैमा पनि नयाँ ऊर्जा थपिनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि थन्किएका काम एक एक गरेर सकिनेछन्। धेरै सोच्दा अलमल बढ्न सक्छ, त्यसैले सरल बाटो रोज्नु राम्रो हुनेछ। तुला राशि। तुला राशि हुनेहरूको लागि आफ्नो रुचिको कामले मनमा नयाँ रंग भर्नेछ। प्रिय व्यक्तिसँगको सामान्य भेट वा सन्देशले दिएको विशेष बनाउन सक्छ। वृश्चिक राशि। वृश्चिक राशि हुनेको लागि रोकिएको कुरा अझै खुल्दै जान संकेत छ। मनमा रहेको अन्योल हटेपछि निर्णय लिन पनि सजिलो हुनेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि फरक ठाउँ वा फरक वातावरणले मनमा ताजापन ल्याउनेछ। नयाँ अनुभवबाट सिकेको कुरा चाँडै नै काम लाग्नेछ। मकर राशि। मकर राशि हुनेहरूको लागि धैर्य राखेको कामले मीठो प्रतिफल दिन थाल्नेछ। घरका सदस्यसँग बसेर गरेका सामान्य कुराले पनि मन हलुका बनाउन सक्छ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि मनमा आएको नयाँ सोचलाई रोकिराख्नु पर्दैन। सृजनशील काममा समय दिँदा आफ्नै क्षमता झन राम्रोसँग चिन्ने अवसर मिल्नेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि मनले खोजेको शान्ति आफ्नै वरिपरि भेटिनेछ। पुरानो सम्झनाले अनुहारमा मुस्कान ल्याउनेछ भने नयाँ चाहनाले भोलिको बाटो देखाउनेछ। परिवारसँग बिताएको समय सबैभन्दा मिठो लाग्नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5161-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुदेश गान।

0: श्रोता स्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो वन, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकढोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे देउडा चौतारी, 3:30 बजे लोकदोरी गीतहरू, 4 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 6 बजे खोज खबर, 7:30 बजे साझा खबर र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। अवस्थालाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
0: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी सिक्री बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
8: सूचना सूचना सूचना
9: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेकजाँच गर्न आउँदै हुनुहुन्छ।
8: निम्न समस्याहरू:
9: सुगर रोग,
8: गर्भकालीन मधुमेह,
9: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
8: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
9: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
8: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
9: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
8: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98 58 41 31 31 र 98 60 11 14 00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टिकापुर 1, कैलाली।
10: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय

0: आठ बजे देखि साँझ पाँच बजे सम्म।
1: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
4: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
4: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
3: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो वनमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। कार्यक्रम हाम्रो वन हरेक आइतबार बिहान 7:30 बजे सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। कार्यक्रम हाम्रो वनमा सामुदायिक वनका गतिविधि, वन विकास, वन संरक्षणका प्रयास र असल अभ्यासहरू समेट्ने गरेका छौं। आजको कार्यक्रममा छतिवन सामुदायिक वनका गतिविधि सम्बन्धी वन उपभोक्ता समूहका अध्यक्ष विनोद भण्डारीसँग गरिएको कुराकानी र समितिका अन्य पदाधिकारीहरूसँग लिएको जानकारी र वनबाट पाएको सेवा सम्बन्धीको जनावाज प्रस्तुत गर्दैछौ। कार्यक्रमकै शुरूमा छतिवन सामुदायिक वनका अध्यक्ष विनोद भण्डारीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। 2052 सालमा स्थापना भएको छतिवन सामुदायिक वन शुरूमा 3900 हेक्टर क्षेत्रफलमा फैलिएको थियो भने उपभोक्ता 673 जना रहेका थिए। पछि विभिन्न भागमा विभाजन भएर 2070 सालमा छुट्टै सामुदायिक वन स्थापना भई अहिले 498.10 क्षेत्रफलमा फैलिएको छ। अहिले सामुदायिक वनमा 518 जना उपभोक्ता रहेका छन्। सामुदायिक वनले उपभोक्तालाई वन पैदावार वितरणसँगै सामाजिक क्षेत्रमा पनि धेरै काम गर्दै आएको छ। आगामी दिनमा पनि सामुदायिक वनले यस्तै खालको कार्यक्रमहरू सञ्चालन गर्ने योजनामा रहेको छ। आजको कार्यक्रममा यसै विषयमा वनका अध्यक्ष विनोद भण्डारीसँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: छतिवन सामुदायिकमा विगत महिना अध्यक्ष 2080 साल 10 महिना 28 गते यसको छतिवन सामुदायिक वनको अध्यक्षको नेतृत्व लिएर आइसकेको वर्षेनी डिभिजन वन कार्यालय अन्तर्गत काठद्वारा संकलन गर्ने, यसको बिक्री वितरण गर्ने, सामुदायिक वन क्षेत्रलाई सुरक्षा गर्नको लागि गरेका कामहरू, वनभित्र गरेका कामहरू, हामीले झाडी सफाई, त्यसपछि हजुरको अग्निरेखा नियन्त्रण सामुदायिक वनभित्रै, त्यसपछि हामीले त्यहाँभित्र खाली ठाउँ प्लोट भएको ठाउँमा वृक्षारोपण, त्यसपछि यो हाम्रो यो पनि यही प्राङ्गणमा देखिरहेको घाट गद्दीलाई मर्मत तथा घेराबार, अनि हजुरको प्रत्येक महिना सामुदायिकमा प्रत्येक महिनाको पहिलो शनिबार बैठक, हाम्रो समितिको बैठक बस्ने, सामुदायिकबाट स्थानीय सरकारसँग समन्वय गरेर गरेका कामहरू पनि छन्, र हाम्रो उपभोक्ता क्षेत्रभित्रका दुखी पीड़ित अपाङ्ग, त्यसै गरी जुन मान्छे मरिसकेपछि आय स्रोत एकदम न्यून भएको वर्गमा उहाँहरूलाई काज क्रिया खर्च शुरू हामीले प्रत्येक घरलाई दामासाई दरले अपाङ्गहरूलाई 15,000 को दरले र काज क्रिया खर्च हामीले दामासाईको दरले 15,000 अवस्था हेरी हेरी हामीले वितरण गरेका छौं। र अहिलेसम्म म 2080 साल 10 महिना 28 गते पश्चात यो समितिको छतिवन सामुदायिक वनको नेतृत्व लिए आइसकेपछि काम गरेका म हजुरलाई सशक्ति भन्छु। म अध्यक्ष भई आइसकेपछि कार्यालयमा हामीले यो कार्य सञ्चालन गर्न अरूको घरबाट सापटी जस्तै तार तानेर जडान गरेर यहाँ विद्युत थियो, मैले विद्युत मित्रण जडान गरे यो सामुदायिकको नाममा, त्यसपछि यो अफिसलाई रङ रोन, त्यसपछि अफिस सञ्चालन गर्न दैनिक काम क्रिया गर्दा कतिपय फोटोकपी गर्नुपर्ने अवस्था र त्यसपछि हजुरको कतिपय डिभिजन वन कार्यालय सब डिभिजनबाट मेल आउने डकुमेन्ट निकाल्नुपर्ने कुराहरूमा, कतिपय सूचना टाँच्ने कुराहरूमा, यहाँबाट हामी लम्की टाइपिङ गर्न फोटोकपी सेन्टर लम्की जानु पर्थ्यो, त्यसको न्यूनीकरण गर्न लागि पहिलो प्राथमिकता मैले कार्यालय सञ्चालन गर्नको लागि अफिस सामग्रीको लागि ल्यापटप, प्रिन्टर र वाइफाई जडान गरियो, विद्युत मिटर जडान पश्चात त्यसपछि मैले हामीले यो कार्य समिति आइसके दोस्रो हामीले कर्मचारीलाई एउटा पोसाक, सरस्वती मान्छे आउँदा कर्मचारी को हुन्छ भन्ने त्यो भ्रममा नपरन् भनेर कर्मचारीलाई एउटा पोसाक, त्यसले के गर्छ भने जंगलमा चोरी सिकारी नियन्त्रण पनि एउटा प्रभाव पर्ने भयो, जस्तै सरस्वती गस्ती गयो भने ल फलानु सामुदायिक वनको ल कर्मचारी आयो भनेर एउटा त्रास, चोरी सिकारी गर्ने मान्छेलाई त्रास होस् भनेर त्यो गरियो। त्यसपछिको यो हाम्रो यहाँनिर धारामा मोटर जडान गरियो, यो सामुदायिक क्षेत्र, यो हाम्रो घाटगति अफिस क्षेत्रभित्र वृक्षारोपण, त्यसको सिँचाईको लागि, त्यसपछिको अरू कामहरूमा आफ्नो उपभोक्ता क्षेत्रभित्र हामीले विशेष गरी वडा नम्बर 9 र वडा नम्बर 8 का उपभोक्ता छौं, वडा नम्बर 8 का केही उपभोक्ता र बल्चोर 3 का उपभोक्ता छन्। त्यसपछि हामीले त्यो क्षेत्रभित्र सेन्सर लाइट, अटोमेटिक जल्ने, अटोमेटिक निम्ने पोल बत्तीहरू त्यो जडान गर्यौं। त्यसपछि वडा नम्बर 8 को सूर्योदय ग्रामीण विद्युत सहकारी एकदम जीर्ण अवस्थामा, अब त्यो ट्रान्समिटरको ह्रास भइसकेको र जीर्ण अवस्थामा हाम्रै उपभोक्ताहरू त्यहाँ बसोबास गर्ने उपभोक्ताहरू अन्धकारबाट
2: उज्यालोतिर धकल्नको लागि ट्रान्समिटर खरिदको लागि हामीले झण्डै झण्डै 3 लाख बराबरको रकम सहयोग गरेका थियौं। त्यसै गरी हामीले विभिन्न संघ संस्थाहरूमा यो हाम्रो जानकी 8 जानकी 9 का विभिन्न संघ संस्थाहरूमा पनि सहयोग गर्यौं। त्यसपछि हामीले अमरावती ग्रामीण विद्युत सहकारीलाई पनि रङ रगन गरेका थियौं। त्यसपछि हामीले एउटा वडा नम्बर 8 गाउँ समाज बडकापुर भगरैया भन्ने एउटा त्यहाँको समिति छ, त्यहाँको हाम्रै उपभोक्ता दाजुभाइहरूले त्यो ठाउँमा एउटा पक्षहरूलाई निर्माण गरिदिनु पर्यो भनेर एउटा निवेदन सहकार्य गरेर हाम्रो स्थानीय सरकारसँग सहकार्य गर्दै आइसकेपछि त्यो पक्षहरूलाई निर्माणको लागि हामीले झन्डै झन्डै 2 लाखको हारिमा हामीले त्यहाँ पनि इन्भेस्ट गरेका छौं। त्यसै गरी हाम्रो उपभोक्ता क्षेत्रभित्रका भाइबिनाहरू पुलोतमा नफसन् भनेर खेलकुदका सामग्री र खेलकुद कार्यक्रम पनि सञ्चालन गरेका थियौं। त्यसै गरी सब डिभिजन वन कार्यालय टिकापुरलाई एउटा जीपीएस हुन्छ, यो हाम्रो जीपीएस त्यहाँ एउटा मात्र जीपीएस भएको र 27 वटा सामुदायिक वनमा त्यो एउटा ले नभ्याउने भएको हुँदा त्यहाँको हाकिम साहबले एउटा जीपीएस खरिद गरिदिनु पर्यो भन्ने एउटा हामीसँग पत्र आएको थियो र त्यो जीपीएस पनि हामी सहयोग गर्न सकेका छौं र स्थानीय निकाय सरकारसँग साझेदार गरेर वडा नम्बर 8 र वडा नम्बर 9 रोडहरूमा वृक्षारोपणको बोट बिरुवाहरूलाई सुरक्षित गर्नको लागि ट्रिगार उपलब्ध गराएका थियौं हामीले। त्यसै गरी हामीले एकीकृत भू प्रविधि व्यवस्थापन अन्तर्गत भकारो सुधार कार्यक्रम आएको चाहिँ उहाँहरूसँग सहकार्य गरेर वडा नम्बर 8 आफ्नो उपभोक्ता क्षेत्रभित्र झण्डै झण्डै 65 घरदुरीमा भकारो गोठ सुधारो कार्यक्रम गरेका थियौं। त्यसै गरी हामीले विडम्बनाको कुरा हाम्रा कार्य समितिका सदस्य एउटा होनार व्यक्ति गुमाएका थियौं, स्वर्गीय टेकबहादुर थापा र स्वर्गीय इन्द्र सुनारको सम्झनामा वडा नम्बर 9 खैरबार चौरामा हामीले उहाँको सम्झना वृक्षारोपण गरेर ट्रिगार्ड लगाएका थियौं। त्यसै गरी सब डिभिजन अन्तर्गत टिकाउरको मातहतमा जति पनि सम्पूर्ण सामुदायिक वन छन् उहाँसँग एउटा गोष्ठी कार्यक्रम छतुन सामुदायिक वनले चलाएको छ, यो सब डिभिजन अन्तर्गत सँग साँडगाड गरेर। त्यसै गरी हामीले यो अहिले बस तल हामी देखिरहेका छौं, यसको घाटगद्दी घेराबार निर्माण छतिन सामुदायिक वन एकदम घना, यसको एक ठाउँमा आगो लाग्यो भने सर्लक्कै आगो सर्ने भएको कारणले गर्दा हामीले अग्निरेखा नियन्त्रण जुन पार्टिसिपेट गरेर ठाउँ ठाउँमा हामीले निश्चित एरिया बनाएर त्यो गरेका थियौं। प्रत्येक वर्ष हामीले झाडी सफाई र हजुरको प्रत्येक वर्ष हामी यो बर्खायामको समयमा एकदम चुनौती नावबाट पारी गरेर, मैले हजुरलाई भिजल पनि देखाउँछु, नावबाट पारी गरेर यत्रो अहिले नदीमा पनि गएर पारी वृक्षारोपण गर्ने काम, बेला बेलामा आगो लागि नियन्त्रण गर्ने काम, अनि हामी बेला बेलामा गस्ती परिचालन सामुदायिक क्षेत्रभित्र गस्ती परिचालन र नियमित वार्षिक रूपमा काठदौरा संकलन र गएको वर्षमा हामीले विधान संशोधन, यहाँ उपभोक्ताहरूको लिस्ट हेर्दाखेरि धेरै देखिने तर उपभोक्ताहरू बसाइसराई अनन्त गइसकेको र कतिपय उपभोक्ता मरेर गइसकेको, त्यसको कारण अनि यो विधान संशोधन नभएको पनि धेरै वर्ष भइसकेको हुँदा यो विधान संशोधन र कार्ययोजना नवीकरण गरेका थियौं। र अर्को कुरा मैले हजुरलाई जोड्न चाहे, यहाँनिर हामी एकदम यो काम गरेको कुराहरू हामी एकदम छतिन सामुदायिक वनलाई कारद्वारा संकलन गर्न एकदम गाह्रो, वरिपरि कर्णाली नदीको बहाव, बीचमा सामुदायिक वन भएको कारणले गर्दा हामीलाई कारद्वारा संकलन गर्न पनि एकदम गाह्रो, किनभने नदीको मुहानलाई अर्को मुहानतिर फर्काएर नदीलाई बाँधेर मात्र कारद्वारा वारी आउने समस्या छ। र अर्को समस्या हामीलाई एकदम बढी समस्या यहाँ छतिन सामुदायिक वनमा बढी समस्या भएको, जानकी गाउँपालिकाले ठेक्का टेन्डर गर्छ, यो समस्याको रूपमा मैले हजुरलाई भने आई पोइन्ट गर्दाखेरि पनि जानकी गाउँपालिकाको टिम यहाँ आउने भनेर मलाई खबर आएको थियो। मैले उहाँलाई खबर गर्ने टोलीलाई के भने कुनै पनि कार्य गर्दा एक दिन अगावे या 2 दिन अगावे सूचना प्रवाह गर्नुपर्ने, हिजै नै म नेपालगञ्ज जानुपर्ने मेरो काम थियो, म त अफिसमा नभेटौँला, अरूले साथीहरूलाई म भनौँला भन्दा उहाँहरू फेरि आउँछु भनेर, फेरि म उहाँहरू 3 बजेतिर पुग्छु भन्दा म 3 बजे अगावै नेपालगञ्जबाट यहाँ पुगेँ, तैपनि उहाँहरू यो 3 नम्बरतिर चाहिँ उहाँहरूले हेर्नुभयो अरे, उहाँहरू अहिलेको यो पानीको भेगमा कसरी यो ठाउँबाट उत्खनन गर्न सकिने भने आई पनि कसरी गर्ने, मेरो भनाइ के हो भने जतिखेर यो पानी नदी सुकेको टाइममा त्यतिखेरको भिजुअल कहाँ माल छ सीमित ठाउँ र पानी आएपछि कुन धारतिर काटेको छ पानीको भेगले त्यो हेरेर उहाँहरूलाई यो एउटा समस्याको रूपमा छ। र अर्को समस्या हामीलाई एकदम चुनौतीको रूपमा समस्या के छ भने उहाँहरूले उत्खनन गर्न भन्नुहुन्छ अनि ठेका लगाइदिनुहुन्छ, ठेकेदारहरूले तपाईँको आई पोइन्ट भन्दा बाहिरबाट माल उठाउने भन्यो भने हामीले त्यो कुरा गर्यो भने सम्बन्धन नहुने, त्यसले गर्दा के भने हाम्रो जंगल काटिँदै गइरहेको छ, मासिँदै गइरहेको छ। अनि अर्को समस्या मैले यो वर्ष भोगेको समस्या, पालिकाले स्थानीय सरकारले पनि ठेक्का लाउने र केन्द्र सरकारले पनि ठेक्का लाउने, एउटै नदीलाई 2 सरकारले ठेक्का लाउने, स्थानीय सरकारले पनि केन्द्र सरकारले, यहाँ चाइनाबाट मान्छे आएर केन्द्र सरकारको ठेक्का यो नदी हामीले ठेक्का लिइसकेको छ भनेर नदीलाई एकदम यो जंगलको छेउछेउ उत्खनन गरेर उनीहरूले त्यहाँ अब केही मेटेरियलको लागि होला उत्खनन गर्ने र यहाँ स्थानीय सरकारलाई भन्दा उहाँहरूले हामीले उहाँहरूलाई अथोरिटी दिएको छैनौं केन्द्र सरकारको भन्ने, एउटै नदीलाई 2 सरकारले कसरी यसको ठेक्का टेन्डर गर्दो रहेछ यो पनि अलि हामीले एकदम समस्यामा, उहाँहरूले आउनुहुन्छ जंगलभित्र टेन्ट राख्नुहुन्छ उहाँहरूलाई कति भन्ने भन्दा हामी थाकिहाल्छौ, समस्याको रूपमा छ। अरू समस्या म हजुरलाई एउटा कुरा जोड्न चाहे, अहिले झन्डै झन्डै हाम्रो घाटगद्दीमा सयौं वर्षदेखि सुकेका रुखहरू छन्, सदिनमा अझै पनि छन्। 807 रुख हाम्रो छपान भएको थियो सुक्खा खडा, यो किरा लागेको, रोगव्याधी किरा लागेको, यो सुकेको रुखको छेउछाउ अरू रुख उत्पन्न नहुने, अरू बटाहरू नउम्रिने, यसको समस्या के रहेछ भन्दा हामीले सब डिभिजनको हाकिम साहबलाई भन्यौं, त्यहाँ बोटा बिरुवा छेउमा रोप्दा पनि नउम्रिने यो के रहेछ भन्दा, उहाँले माथि सल्लाह लिएर यहाँको जरा र यहाँको काठको किरा लागेको भाग लिएर नार्कमा उ गर्दा त्यो भएको ठाउँमा त्यो रुखहरूलाई जति सक्दो निकाल्नुपर्छ भन्ने कुरा आइसकेपछि सब डिभिजन वन अन्तर्गत हामीलाई कटानादेश, फेरि यो रोग किरा लागेको रुखहरूमा, सुक्खा रुखहरूमा कटानादेश हामीले 20,000 पोइन्ट झण्डै हाम्रो कटाना छपान अनुसार कटान थियो, तर निकाल्दाखेरि 15,647 क्युफुट मात्र काठ आयो र त्यो काठहरू त्यसको र यो हाम्रो आन्तरिक खपत जुन आर्थिक वर्षिनी आउने कटानी छ त्यसको हामीले ठेका टेन्डर लगायौं डिभिजन वन अन्तर्गतै, त्यसको ठेका पनि भयो, हाल्नेले कथामिलोहरूले फर्म पनि किने हाल्नुभयो र विडम्बनाको कुरा अहिले हामीले त्यो खोल्न पाएका छैनौं। हामीले यो काठहरूलाई वारी ल्याउन एउटा समिति टिम बनाएको थियौं, संयोजकमा उहाँहरूले काठ काट्नुभयो, काठलाई घाटगद्दीसम्म ल्याउनु भयो, उहाँहरूले खर्च गर्नुभयो, विडम्बनाको कुरा, टेन्डर नखुलेर हामीले हाम्रो सामुदायिक खातामा पैसा जम्मा नभएको कारणले गर्दा हामीले काम गरेको मान्छेको पैसा दिन सकेका छैनौं। एकदम उहाँहरूले काठ काटेर घाटगद्दीसम्म ल्याइ पुर्याइसकेपछि, पाइलिङ गरिसकेपछि ठेका टेन्डर भइसकेको पत्रहरूलाई खोल्न नपाएर, आर्थिक जम्मा नभएर यो काम गरेको मान्छेलाई, उपभोक्ताका दाजुभाइहरू पनि छन् काम गर्ने, उहाँहरूलाई पैसा दिन नपाएर हामी एकदम समस्यामा छौं।
3: यति बेरसम्म चाहिँ यहाँले यहाँ भएका गतिविधि, चुनौती र आइपरेका समस्याको बारेमा जानकारी गराउनुभयो। जस्तो उपभोक्ताहरूलाई काठ दाउराहरू बिक्री वितरण गर्नु पर्यो, वन पैदावारहरू वितरण गर्नु पर्यो भने त्यो चाहिँ कसरी गर्नुहुन्छ त?
2: त्यो चाहिँ हामीले एउटा सूचना टाँस्छौ गाउँटोलमा र चिराइगीलाई भन्छौ, र अर्को कुरा हामीले एउटा हाम्रो छत्युन सामुदायिक वन भन्ने एउटा फेसबुकमा वेबसाइट पनि छ हाम्रो, त्योबाट पनि हामी सूचना प्रवाह गर्छौ, प्रत्येक गाउँको बर्गरहरूबाट हामी जानकारी गराउँछौ। हाम्रो यहाँ पाइने काठहरूमा भने खैर हाम्रो उपभोक्तामा बिक्री नगर्न पाइने, त्यो युटिलाइज पनि नहुने, उपभोक्तामा हाम्रो बिक्री वितरण हुने काठ भनेको सिसम, हल्दु, साज, जामुन काठहरू हाम्रो यहाँ पाउँछ, त्यो हामी सूचना गर्छौ गाउँ टोलहरूको एउटा पसलहरूमा, चोक चौराहामा सूचना टाँसेर, यो सूचना पार्टी कतिपय वडाको सूचना पार्टीमा र स्थानीय सरकार कार्यालयमा र हजुरको हाम्रो वेबसाइटमा र हामीले बर्गरहरू गाउँ टोलको जो बर्गरहरू झन् चिरागीहरूलाई चाहिँ गाउँमा पुरानो प्रविधि अनुसार आवाज लगाउँछौँ।
3: जस्तो यहाँले अघिसम्म समस्या भन्नुभयो, चोरी सिकारीको अवस्था के छ यहाँ? चोरी
2: मैले हजुरलाई बीचमा जोडेको छु, हाम्रो गस्ती परिचालन भनेर एउटा बेला बेला हामी गस्ती परिचालन गर्छौँ, त्यो चोरी सिकारी नियन्त्रणको लागि नै हो त्यो गस्ती परिचालन। यहाँ चोरी गर्ने एउटा माध्यम के छ भने यहाँ वरिपरिबाट नदीले, जंगल बीचमा वरिपरि नदी, यहाँ चोरी सिकारी गर्ने मान्छे डुङ्गामा नाउमा नाउ बनाएर आउने, कतिपय नाउहरू पनि फोडिसक्यौं यहाँ भनेर, त्यो नाउहरू जुन नाउहरू त्यो कामको लागि युज हुन्छन् ती नाउहरूलाई फुटाइसकेको, र यहाँ विशेष गरी काठहरूको सन्दर्भमा चोरी हुने काठहरूमा मैले म प्रस्ताव आएर बुझेको, यहाँ सिसम बढी मान्छेहरूले चोर्ने, यस्तो नदीबाट आउने नावै चलाएर अनि त्यहीबाट त्यही नावमा बाँधेर लैजाने प्रवृत्ति थियो यहाँ, त्यसको लागि हामीले बेला बेलामा गस्ती परिचालन गर्ने गरेका छौँ। हाम्रो यहाँ कार्यालय कर्मचारीहरू छन् दुईजना।
3: अब चाहिँ यो सामुदायिक वनलाई अझ राम्रो बनाउनको लागि, यसको विकासको लागि आगामी दिनको योजना के छ यहाँ?
2: हामीले यो सामुदायिकलाई फेरि पनि छतिन सामुदायिक वन बनाइराख्नको लागि, अब सामुदायिक वन बचाउनको लागि त पहिलो प्राथमिकता काठ दौराहरू निकास मात्र होइन, त्यसको पुनर्निर्माणको लागि हामीले एउटा प्लट गर्दै, प्लटमा हामीले वृक्षारोपण गर्छौँ, जुन खाली प्लटहरू हुन्छ त्यसमा वृक्षारोपण गरेर त्यसलाई घेराघार गरेर हामीले वृक्षारोपण गरिरहेछौँ। यो वर्ष पनि लगत्तै हाम्रो धेरै बोट बिरुवाहरू हामीले सब डिभिजन अन्तर्गत बोट बिरुवाहरू ल्याइ यो ढुङ्गामा पारी गएर त्यहाँ वृक्षारोपण गरेका छौँ। त्यो हामीले वृक्षारोपण गर्दा एउटा एउटा प्लट बनाइरहेका छौँ हामीले, जुन ठाउँमा खाली प्लटहरू हुन्छ त्यो ठाउँमा हामीले एउटा प्लट बनाएर त्यसको घेराबार गरेर त्यसलाई वृक्षारोपण गर्ने काम गरेका छौँ। र अर्को कुरा यहाँ स्थित देखेको, यो सामुदायिक वनको भवनहरू, पुरानो भवनहरू, पुरानो मभन्दा अगाडिका पूर्व अध्यक्षहरूज्यूको पालामा बनाएका भवनहरू हुन्। मैले एउटा यो सामुदायिक सञ्चालन गर्न लागि छतिन सामुदायिक वन एउटा त्यसको कार्यालय एउटा राम्रो गर्नको लागि, एउटा कार्यालय सञ्चालन गर्नको लागि एउटा भवन निर्माणको काम हामीले गर्ने भएका छौँ अब यो आर्थिक मान्यता लगत्तै, र त्यसपछिका कुराहरू हामीले सामाजिक कुराहरूमा स्थानीय सरकारसँग समन्वय गरेर प्रत्यक्ष उपभोक्ताहरूले लाभ लिने गरी कार्यक्रमहरू
4: प्रोग्रामहरू सञ्चालन गर्ने भनेका छौँ र महिलाहरूलाई तालिम दिने प्रोग्राम पनि गरेका छौँ र योभन्दा अगाडिको साथीहरूले एकल महिलाहरूलाई हाम्रो उपभोक्ता क्षेत्रभित्र रहेका गरिब एकल महिलाहरूलाई यो एउटा कार्यक्रम सञ्चालन गर्नुभएको थियो जुन बाख्रा वितरण गर्नुभएको थियो भनेको जस्तै एकल महिलाहरूलाई एउटा बाख्रा वितरण गर्नुभएको थियो मभन्दा पूर्व उहाँहरूले त्यसै कार्यक्रमलाई टेकेर हामीले यहाँभन्दा अग्र पूर्वहरूले गरेको कामहरूलाई नियन्त्रण पनि गर्ने भनेका छौँ र अर्को कुरा हामीले गाउँ समाजमा मैले एउटा भिजन लिएको थिएँ यो झण्डै यो हाम्रो क्षेत्रमा राति चोरी सिकारी गाउँहरूमा बढी बिगबिगी भएको कारणले गर्दा एउटा चोकहरूमा सिसी क्यामेरा लाउने एउटा मैले कुरा निकालेको थिएँ त्यसपछि त्यसको चाहिँ कसलाई दिने त त्यो सिसी क्यामेरा त जडान गर्न सजिलो छ त्यसको निरीक्षण गर्न कसलाई दिने भन्ने कुराहरूमा बृहत छलफल चल्यो त्यो प्रस्ताव पछि त्यो कुराहरूलाई चाहिँ मैले यो जुन एउटा सब डिभिजन अन्तर्गत सबै सामुदायिक वनहरूसँग हामीले एउटा गोष्ठी कार्यक्रम चलाएका थियौँ छत्तिन सामुदायिक वनले त्यो कार्यक्रममा मैले सबै सामुदायिक वनहरूलाई त्यो आफ्नो क्षेत्रबाट हामीले एउटा सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा लाउँदा कस्तो हुन्छ भन्ने कुराहरू छलफलमा ल्याएको थिएँ कतिपय सामुदायिक वनले नमानेको कुराले गर्दा त्यो कार्यक्रममा हामी सल्लाह गर्दै गर्दा फेरि गोष्ठी त्यस्तै कार्यक्रम फेरि चलाउने भन्ने कुराहरू भएको थियो त्यसपछि पछिल्लो कार्यक्रममा हामीले त्यो निर्णय गरौंला भन्ने सोच बनाएका थियौं र कतिपय सामुदायिकको साथीहरूले यसले गर्दा अलिकति विकृति उत्पन्न हुने हो कि हाम्रो गाउँ समाजमा महिला दिदीबहिनीहरूको विषयमा भन्ने कुराहरू राखिसकेपछि त्यो कार्यक्रमलाई जोड्न सकिएन अब योभन्दा पछि मैले अब यत्रो साथीभाइहरूमा छलफल गर्दा नभएको कारणले गर्दा अब चाहिँ छतिन सामुदायिक वनले अब आगामी कुराहरूमा मैले सोच गराएको कुराहरूमा स्थानीय सरकारसँग समन्वय गरेर यो गाउँटोललाई सुरक्षित हुने गरी चोक चौरामा सिसी क्यामेराको योजना पनि सोचेको छु एउटा र अर्को कुरा मैले मेरो जीवनमा हामी जन्मिन्छौ हुर्किन्छौ समाजको लागि केही गर्न खोज्छौ र मरेर जाँदाखेरि आफ्नो सन्तानले आफ्नो मुख हेरो कसैको पनि यहाँ घरमा त केटाकेटी छैन सबैको रोजगारीको सिलसिलाले बाहिर बसेका छन् गाउँमा नभएको कारणले गर्दा मान्छे मरेर जाँदा उहाँको लास राख्नको लागि आगामी मैले योजनामा फ्रिजर एउटा जो फ्रिजर हुन्छ नि त्यो ल्याउने कुरा गरेको थिएँ सोच बनाएको छु टिममा पनि हाम्रो छलफल चलेको थियो एउटा फ्रिजर त्यो कस्तो भन्नाले हजुरको एउटा ठाउँमा राख्ने र गाडीमा लिन मिल्ने गरी अनि र घरमा उहाँहरूकै विद्युत जडान हुन्छ राख्नुहुन्छ अनि त्यसपछि उहाँहरूले नै पुर्याइदिने फेरि एउटा राख्ने कोठामा पुर्याइदिने हो त्यो सोच गराएको छु आगामी र आगामी दिनहरूमा यी कामहरूका लागि त पहिलो प्राथमिकता त वन जंगल बचे आर्थिक आएको सामाजिक कामहरू हुने हो वन जंगल जोगाउनका लागि अझै चोरी सिकारी नियन्त्रण एकदम न्यून बनाउने वृक्षारोपण अझै बढी भन्दा बढी वृक्षारोपण गर्दै जाने र बोट बिरुवाहरूलाई हुर्किनका लागि झाडी सफाई गर्ने गोडमेल गर्ने वर्षेनी काम एक ठाउँमा आगो लाग्दा अर्को रूप आगो लागेर नष्ट नहोस् भनेर त्यसको अग्निरेखा नियन्त्रण गरिराख्ने का जस्ता कार्यक्रमहरू गर्ने सोच बनाएका छौँ र अहिले त हाम्रो स्थानीय सरकारसँग समन्वय गर्दा के काम गर्दा राम्रो हुन्छ भन्ने कुराहरू पनि गर्ने भएका छौँ र एकल महिला अन्तर्गत तालिम पनि गराउने जस्तै तालिममा पनि हजुरको कुन तालिम ल्याउँदा सहजै हुन्छ एउटा तालिम त मैले सोच बनाएको छु सिलाइ कटाईको तालिम ल्याउँदा के कस्तो हुन्छ समन्वय गरेर स्थानीय सरकारसँग त्यो कुरा पनि मैले कुरा जोडे हाम्रो प्रत्येक वर्ष समयमा हामीले वार्षिक साधारण सभा गर्छौँ लेखाजोखाको हिसाब र त्यसपछि हामीले आलेपो मलेपो गराई आर्थिक पारदर्शिता गराउने काम गरेका छौँ साधारण सभा हाम्रो प्रत्येक वर्ष समयमा नै गर्ने गरेका छौँ र आलेपो मलेपो गराई मात्र पारदर्शिता गराउने काम गरेका छौँ यो हिसाबको कुराहरूमा अनि र अर्को कुरा हामीले अबको सोचमा यो आर्थिक वेतनहरूलाई चाहिँ एउटा सूचना निश्चित सूचना ठाउँमा टास्ने पनि सोच बनाएका छौँ योजनामा
0: सामुदायिक वनले हरेक गतिविधिहरू सञ्चालन गर्दा कार्य समितिको छलफल र निर्णय गरेर मात्र आफ्ना गतिविधिहरू सञ्चालन गर्ने प्रशासनिक कामलाई अगाडि बढ़ाउने काम गरेको छ सामुदायिक वनका कार्यालय सचिव नरबहादुर थापा
5: बिक्री वितरणको लागि चाहिँ अब वार्षिक रूपमा हामीले नियमित कटान गर्छौँ कटान गर्यो भने आएको घाटगतीमा आएको परिमाणलाई मूल्याङ्कन गरेर अनि सब डिभिजनलाई पत्र काटेर उसले चाहिँ बिक्री वितरणमा आदेश दियो भने अनि सात दिने सूचना निकाल्छौँ सात दिने सूचना प्रकाशनपछि उपभोक्ताहरूले गाउँ टोलमा सूचना टाँस्छौँ त्यो टाँसिसकेपछि उहाँले निवेदन दिनुहुन्छ अनि निवेदनको आधारमा अनि त्यो उपभोक्ताहरूलाई के माग गर्नुभएको त्यहीको आशामा हामीले चाहिँ उपभोक्ताहरूलाई बिक्री वितरण गरिरहेछौँ अहिले निर्णय नीतिगत निर्णय गरेरै निवेदन आएपछि निर्णय गरेर त्यो बिक्री वितरण गर्ने, त्यसका लागि पनि सर्वजनले आदेश दिएपछि मात्रै, नभएमा आफैले निर्णय गरेर चाहिँ पाएन। यहाँ तीनवटा वर्ग छ सुटाको, अब त्यो निर्वजनको आधारमा के माग्नु भएको छ त्यही आधारमा त्यो रकम मात्रै तल माथि हुन्छ। त्यो वर्गका हिसाबमा क ख ग भएर भन्ने छ, सम्पन्न, मध्यम र विपन्न तीनवटा वर्गलाई चाहिँ त्यही हिसाबमा त्यो सहुलियत हुन्छ बिक्री गर्न।
0: वनलाई आर्थिक रूपमा सबल बनाउन, पारदर्शिता ल्याउनका लागि वनका हरेक कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च, सहयोगका खर्च, अन्य कार्यक्रमका लागि खर्च निकासा गर्दा पनि छलफल गरेर सबैको सहमतिमा निकासा गर्ने गरेको छ। वनका कोषा अध्यक्ष रिजना चन्द:
6: सामुदायिक वनमा हामी सबैजना कार्य समितिहरू मिल्ने अनि सबैजनाले आर्थिक आउने भन्ने हाम्रो कार्यचौराबाटै हो, ठाउँबाट आउने कुरो भएन। सबैजनाले मिलेर अनि सबै सल्लाह गरेर कामको यताउता सबै अनि आर्थिक त्यही आर्थिक अनुसार भएर हामीले काम चलाउने 55-60 लाख जति हुन्छ वर्ष वार्षिक, त्यही हाम्रो वन विकासमा लगाउँछौ। अनि त्यसपछि सामाजिक उसमा अनि धेरै उहरू कामहरू पर्छ नि धेरै उसमा, अनि त्यति सबैजना कार्य समिति मिलेर अनि सल्लाह गरेर आर्थिकमा अनि एउटा चेक काट्नु पर्यो भने हामीले सबैले निर्णय गरेर अनि त्यसरी गराउँछौ। मलाई त्यति साह्रै गाह्रो छैन, सजिलै छ। अनि पुरुषहरूले पनि म बिना गर्नुहुन्न, उहाँहरूले मलाई महिला भनेर सोध्नुहुन्छ, अनि त्यसरी आफू पुरुषहरूले पनि आफै गर्ने त्यो महिला नै हो भन्ने त्यस्तो गर्नुहुन्न। सब कुराहरूमा मलाई कुरा राखेर ल मिटिङ राखौँ यसरी यो के गरौँ रिजना भनेर अब सबैजना आफ्नो दाईहरू भाइहरू हुनुहुन्छ होइन, उसले गर्दा मलाई महिलाको रूपले पनि त्यति खासै गर्न सबैजना सल्लाह गरेर नै हामी आर्थिकको काम चलाउँछौँ। हामीसँग एकजना कार्यालय सचिव हुनुहुन्छ अनि हाम्रो हिसाब किताब पारदर्शिक रूपले उहाँले नै राख्नुहुन्छ सबै उहरू।
0: सामुदायिक वनलाई राम्रो बनाउनको लागि वनमा सल्लाहकार समिति पनि गठन भएको छ। सल्लाहकार समितिले पनि सामुदायिक वनलाई सामुदायिक वनले के कसरी काम गरिरहेको छ र कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा परामर्श दिने गरेको छ। सल्लाहकार समिति संयोजक हर्कबहादुर रावल:
7: मैले बुझे जानेसम्म यो सामुदायिक वनमा सालभरि झडे पडेका सडेका काठ दाउराहरू संकलन वन डिभिजनको आदेशले सब डिभिजन टिकापुरले आदेश दिने त्यहीको आधारमा यहाँ काठ दाउरा संकलन गर्ने र सूचना प्रभाव गरेर स्थानीय उपभोक्तालाई काठ दाउरा वितरण गर्ने र त्यसबाट आएको रकम वनको सुरक्षाको लागि घेरबारको लागि अथवा आवत जावत गर्ने पदाधिकारीहरूलाई चिया नास्ताको व्यवस्था गरेको छ। अनि आर्थिक सम्बन्धमा भनिहेल्दा अब कोषाध्यक्ष अध्यक्षको नाममा खाता छ, उनीहरूले सालबसाली आलेप गराउँछन्, आन्तरिक लेखा परीक्षण गराउँछन्, त्यो भएपछि त्यो साधारण सभामा गएर अनुमोदन हुन्छ र कही कतै कमी कमजोरी भएको अवस्थामा यो वनको आदेश भन्दा बाहिरी भयो कि हजुर यो मिलेन कि भन्ने कुरा मैले सल्लाह दिने गरेको छु। त्यसबाट बचेको रकमलाई गाउँ समाजमा गाउँका बर्गरहरू गाउँका भद्र प्रतिष्ठित व्यक्तिहरूले चोक चौरामा हरियाली वातावरण बनाउनको लागि वृक्षारोपण गर्ने, त्यसलाई तारबारले घेरबार गर्ने र अन्य ठाउँमा विद्यालयहरूमा सहयोग गर्ने, अप्ठ्यारो परेका क्यान्सर जस्ता पीड़ित रोगीलाई औषधि उपचारको लागि निरार्थ निर्णय गरेर दिने र कसैको घरमा मरुभाजु भयो त्यस्तो अप्ठ्यारो परेको जस्तै हाम्रा सदस्य दुईजना साथीको मृत्यु भइसकेको अवस्था छ उहाँहरूलाई क्रिया खर्च अथवा सहानुभूति त्यस्तो गर्ने गरेको छ। अरू कुराको हकमा केही कुरा त अब हाम्रो अध्यक्षज्यूले वृहत कुरा उहाँको क्षेत्रका कुरा भनिसकेको अवस्था हो, त्यसपछि हामीले कानून प्रक्रियामा जानुपर्छ, कानून अनुसार सूचना प्रवाह गर्नुपर्छ, उपभोक्ताको हितमा पहिलो प्राथमिकता हुनुपर्छ, वनको नियम अनुसार भन्ने हामीले पटक पटक भन्ने पनि गरेका छौँ। यो यसमा संकलित दाउरा काठहरू पनि आपूर्ति कमिटी भन्ने एउटा समिति हुन्छ, त्यो समितिको संयोजकलाई बाँड्न अधिकार दिने, उहाँलाई सपोर्ट र सहयोग गर्ने, यो सामुदायिक वनको सचिवलाई प्रयोग गर्ने, यस्ता काम भइराखे अवस्था छ। अन्य कुरालाई कानून मिचेरे कहीँ कतै कसैले गरेको मैले बुझिया छैन, यदि कहीँ कतै कसैले गर्छ भने मैले आफ्नै किसिमले सल्लाह सुझाव दिने पनि गरेका छु। अनि यो छतुन समुदायमा त्यस्तो काम व्यवहार भएको छैन, सन्तोषजनक किसिमले चलेको छ। हालसालै भर्खरै खैरमा किरा लागेर खैरका पलटहरूमा भएका अरू बोट बिरुवाहरू अम्रन पाउँदैन अथवा हुर्कन पाउँदैन, यो कारण के हो त भने पत्ता लगाउँदा खैरमा लागेका किटाणुहरू जुन लेगको कारणले हो भनिसकेपछि खैरका काठहरू काटेर टुक्राहरू वन विज्ञहरूलाई अथवा बोटानी विज्ञहरूलाई पुगाएर उनीहरूले यस्तो गर्नुपर्छ भन्ने सल्लाह र वनको डिभिजनको डेफु साहब अनि सब डिभिजनको रेन्जर साहब अधिकृतज्यूहरूले आदेश दिकन त्यहाँ काठ 2000 क्युफिट काठ निकास गर्ने भन्ने दुईटा प्लट थियो। त्यसमा ठूलो लगानी लागेको छ। हामी उपभोक्ताहरूको व्यक्तिगत हिसाबले अथवा गाउँ समाजमा खै उपलब्ध हुन्छ भने मजुरी लाग्ने साथीलाई पनि दिएर खर्च गरेको थियो। त्यसको कागजात सबै पुरापुर भई गाडीको दिनमा त्यो खैर आइसकेपछि ठेक्का टेन्डरहरू लागि सूचना प्रभाव भइसकेपछि अब कुन कसरी हो कताबाट हो अवैध भयो भने त्यो रोकिएको अवस्था छ। त्यो रोकिँदा छतुनलाई ठूलो भार पर्ने सम्भावना प्रबल देखिन्छ। रहेको अवस्थादेखि हालसम्मको अवस्था सन्तोषजनक छ। एउटै कुरा छ, उपभोक्ता यहाँ 4-5 किलोमिटर टाढा घर जस्तै वडा नम्बर 8 को भगरिया, वडा नम्बर 9 को अमरावती, यी गाउँ टोलका मान्छेलाई आवाजात अलि दूरी भएको हुनाले चिया नास्ताको व्यवस्था गरेको अवस्था पनि छ।
0: अब भने कार्यक्रममा प्रस्तुत गर्दैछौ जनआवाज। जनआवाजमा सामुदायिक वनबाट पाएको सेवा तपाईँलाई कस्तो लाग्यो भनी केही उपभोक्तालाई सोधेका छौ।
8: म लोकेन शाह, जानकी गाउँपालिका वार्ड नम्बर 6, प्रत्युन सामुदायिक वनको उपभोक्ता पनि र कार्य समितिको सदस्य पनि हो। अब यो सामुदायिक वनको विस्तृत रूपमा वस्तुगत स्थितिमा जानु पनि पर्ने हुन्छ र विगतलाई पनि हेर्नुपर्ने हुन्छ। सामुदायिक वनको यो सामुदायिक वन लगभग भने चाहिँ 10 वर्षको अन्तरालमा अहिले चाहिँ भनेपछि मान्छेले कल्पना गर्न सक्ने ठाउँमा पुगिसकेको छ, सेवा र सुविधाको हिसाबमा चाहिँ। अब यो सामुदायिक वनको वन क्षेत्र भने चाहिँ नितान्त रूपमा भने चाहिँ कर्णाली भन्दा पारी भएको हिसाबले यहाँ चाहिँ एकदम ठूलो चुनौती भएको र यो चुनौतीका बावजुद पनि यहाँका उपभोक्ता र कार्य समिति भएका साथीहरूले भने चाहिँ आफ्नो मेहनत र लगनले भने चाहिँ सम्पूर्ण यो कार्यजनाले दिएको व्यवस्था अनुसारका कामहरू गरेर घाटगतीमा काठहरू ल्याई उपभोक्ताहरूलाई सहुलियत दरमा दाउरा काठ र वन वन्यजन्तु वस्तुहरू चाहिँ उपलब्ध गराइरहेका छन् र उपभोक्ता माझमा बिक्री नहुने काठहरू चाहिँ यो चाहिँ भने नेपाल सरकारको नियम अनुसार भने चाहिँ 21 दिने सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरी बिक्री वितरणका लागि भने चाहिँ नियमअनुसार अगाडि बढाइसकेका छन्। टेन्डर प्रक्रियाहरू चाहिँ भने चाहिँ सरकारकै केही विवादका कारणले रोकिएका छन् र यो कुराहरू चाहिँ भने चाहिँ अब नियमित रूपमा सुचारू हुन केही टाइम पनि लाग्ला।
9: मोर नाउँ टिकिया हो है। उपभोक्ता फेभिटे सबको चिजमा बाटी सुविधा पाएल। काठी फे मङ्खी त डेट कठो फे डेट सबको चिज सुविधा मिलल बाबु है। अब बेटो खुसी बाटी बनो मिल्ली त कठो सबको चिज पाइती काठी पाइती डारी नाइ हो है।
10: मेरो नाम शरणबहादुर डिको जानकी 9 अमरावती। हामीले यो जंगलमा काठ दाउरा सुविधा जति पाउने छ त्यो हामीले सबै पाइरहेका छौँ। अहिलेसम्म मागेको बेला हामीले पाइरहेका छौँ। सालसालमा सिसम साज अविनाश सबै काठहरू दाउरा पनि पाइरहेका छौँ। खुसी छौँ हामी।
11: मेरो नाम सरस्वती विश्वकर्मा। सामुदायिकबाट हामीले एकदमै राम्रो सुविधा पाएछौँ। जस्तै घाँस दाउरा भनौँ काठ राम्रै पाएछौँ हामीले यो सामुदायिकमा लागेर।
12: मेरो नाम हर्गबहादुर खड्का, जानकी गाउँपालिका वार्ड नम्बर 8 आमपुर बगरिया। यो छत्यौन सामुदायिक वनले हामीहरूलाई आवश्यकता अनुसार दाउरा काठ गोलियाहरू सरल तरिकाले चाहिँ हामीलाई उपलब्ध भएको छ र उपलब्ध पनि हामीले उपभोक्ता ज्यूहरूलाई चाहिँ उपलब्ध पनि गराउँदै गइरहेको छ यो समूहले। र अलिकति समस्यामा कर्णाली नदीभन्दा पारी भएको कारणले अब उपभोक्ताले पाउनुपर्ने जुन काठ हो त्यो अलि सरल तरिकाले नपाउने स्थिति देखिरहेका छ। किनभनेपछि हामीले घाटगतीमा उपलब्ध गर्न अलि समस्या भएको कारणले अनि हामीले समन्वय गरेर यो पालिका लम्कीचुवा नगरपालिका र जानकी गाउँपालिकासँग समन्वय गरेर यसमा चाहिँ लगभग 3-4 लाख जति लगानी लगाएर यसलाई चाहिँ नदीलाई तटबन्ध गरेर अर्को ठाउँमा फालेर त्यसरी चाहिँ काठ संकलन हुन्छ। फेरि काठ संकलन गर्दा गर्दै फेरि यो पानी बाफ अब असारसम्म काठ संकलन गर्दा गर्दै पनि पानी आइराख्ने भएको कारणले काठ भनेको जति संकलन गर्न नसकेको कारणले अब केहीहरू भने जस्तो उपभोक्ताले पाउनु भएको छ। उपभोक्ता खुसी हुनुहुन्छ।
13: मिलल बाबई आउ कठो फे बढ़े से आउ काम धंधा फे बढ़े चलल बाबई खुशी बाती।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो वन यति नै। अर्को साता आजकै समयमा उपस्थित हुनेछौ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट म गीता चौधरी पनि विदा हुन्छु। नमस्कार।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छैन हेरौं।
0: वस्तु वा सेवा

0: खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस्तो?
3: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तुहिन वहाँ पठाई तो यहाँ हेल ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई था तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98-600-71-024 ओ 98-046-77-417।
5: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
3: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
4: विपद बारे चासो राखौं, चनाखो बनौं।
1: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा
6: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
5: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सबवाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
5: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
5: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: छिछी फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटरा हो त
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनऊ कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 ओ 98 6 56 92 0 26
2: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
3: आया मरे नि बाबा आया
2: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
4: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपर्यो
3: ल मलाई त सापले टोक्यो नि मर्ने भए म
2: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
4: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कातिले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
2: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औठीहरू पनि फुकालिदिन्छु खै खै
4: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
5: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: के तपाईलाई थाहा भयो,
2: सार्वजनिक स्थलमा धूम्रपान वा सुर्ती सेवन गरेमा 100 रुपियाँ जरिवाना हुन्छ।
1: कर्मचारीले धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरहमानी विभागीय कार्यवाही हुन्छ।
2: सार्वजनिक संस्था वा स्थलमा संचालकले धूम्रपान गर्न नपाइने सूचना टाँस गर्नुपर्दछ।
1: सुर्ती प्रवर्धन हुने गरी कुनै संचार माध्यममा विज्ञापन गरेमा वा प्रायोजन गरेमा 1,00,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।
2: सुर्तीजन्य पदार्थहरू 18 वर्ष नपुगेकालाई, गर्भवतीलाई, शैक्षिक संस्थाको 100 मिटर वरिपरि बेचेमा, फुटकर बिक्री गरेमा, सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धूम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
2: चुरोटको धुवाँ वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धूम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धूम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
3: सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं।
0: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र बन भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनाएको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-2061।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
4: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845-018-88, 9845-015-56 र 9846-13-434।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भन्दै सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: झरीका बेला खोला नाला बढ्ने र थुनिने हुन सक्छन्। यसले तपाईँ बसेको ठाउँ वरपर बाढी आउन सक्छ। तपाईँका ठाउँमा बाढी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाइ भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा पोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बच्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाइ भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाईँ बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, यस्तो विपदका बेला केटाकेटी, बुढाबुढी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबॉलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते चौथो शनिवार का दिन ग्रामीण चेक जांच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौ बढ़ने,
0: सुगर रोग का कारण हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रात में पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थायराइड कम जस्तै थकान लाग्ने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली।
2: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्ने छ।
3: ए सन्तेकी आमा, पर कान्छाशालाको ब्याको न्यू त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
3: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्छन् त्यहाँ।
4: आज त सन्त्याका बाले मनकै बुढो हर्यो, हट त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864442108, 9486239261।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं। सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरक्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: सर
1: आउ आउ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु के समस्या भयो र
0: केही भएको छैन सर टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए एकछिनसम्म कुर्दा पनि हलचल गरेन मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि
0: चलाइन सर
1: विद्यार्थी भाइ बहिनीहरू तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन जिउँदो मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन
2: सर मरेको सर्प भेटियो भने के गर्ने त
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस् मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस् मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो
1: कसो कालले छिटो नलाग्यो
2: त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना
6: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका डायलिसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ
5: तपसिल
6: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी
5: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी
6: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र
5: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि हालसालै खिचेको फोटो 2 प्रति
6: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र
5: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
1: अनि सुधार गृहमा

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
5: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगर

0: आशीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
3: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। धनगढ़ीमा मोटरसाइकल दुर्घटना हुँदा युवतीको मृत्यु, कञ्चनपुरमा 1.5 लाख सहित 8 जुवाड़ी पक्राउ। र आज टीकापुर क्षेत्रमा 6 घण्टा विद्युत आपूर्ति बन्द हुने। अब मध्याह्न खबर विस्तारमा। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाड़ी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षा हुन सक्नेछ। आज राति पनि देशभर सामान्यतयादेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका 1-2 स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यसै गरी मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभाग, मध्य प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ। महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेगरागन बहाव, पहाड़ी पहिरो र भूच्छेबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसम सम्बन्धी बारे नियमित अध्यावधिक रहन पनि अनुरोध गरेको छ। टीकापुर क्षेत्रमा आज 6 घण्टा विद्युत आपूर्ति हुने भएको छ। लम्की टीकापुर 33 केवी प्रसारण लाइनको लम्की स्टेशनमा स्तर उन्नतिको काम हुने भएकाले आज विद्युत आपूर्ति बन्द हुने बताएको छ। टीकापुरको ज्योतिनगरदेखि सशस्त्र प्रहरी बल तथा शंकरपुर क्षेत्र बाहेकका स्थानमा 6 घण्टा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरले जनाएको छ। प्राधिकरणले अहिले बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म 6 घण्टाका लागि बन्द हुने सूचना जारी गरे पनि काम सकिएपछि विद्युत चाँडै आउने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो। मध्याह खबरमा कञ्चनपुरमा 1.5 लाख सहित 8 जुवाडे पक्राउ लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
3: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
4: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
3: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
4: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
3: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
4: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
3: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे। कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
4: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
3: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
4: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
3: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
4: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
3: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
4: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
3: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
4: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
3: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
5: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी, दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
5: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
5: रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
5: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको प्रत्येक शनिबार,
5: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
5: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
5: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा,

0: मेडिकल लीगल सेवा
1: सब परीक्षण सेवा सर्पदंश को उपचार
0: 12 लक्षित समूह निःशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
1: जनस्वास्थ्य तर्फ खोप सेवा ART सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासन को फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरी को फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टीकापुर अस्पताल को QR कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपील गर्नुभएको छ। हिजो धनगढ़ीमा प्रदेश सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा मुख्यमन्त्री शाहले सामाजिक सद्भाव कायम राख्न र गराउन प्रदेशका सबै जिल्लामा सद्भाव र्याली आयोजना गर्न निर्देशन दिनुभयो। साथै उहाँले मातहतका निकायलाई शान्ति सुरक्षाको व्यवस्था थप मजबूत बनाउन पनि सख्त निर्देशन दिनुभएको छ। पूर्वी तराईका विभिन्न जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिको आकलन गर्दै सुदूरपश्चिम पर्न सक्ने सम्भावित सुरक्षा जोखिम प्रति सचेत रहन मुख्यमन्त्री शाहले आग्रह गर्नुभयो। उहाँले शान्ति सुरक्षामा खलल पुग्ने गरी हुन सक्ने कुनै पनि स्थितिलाई तत्काल नियन्त्रणमा लिन पूर्व सुरक्षा तयारी चुस्त राख्न सुरक्षा निकायहरूलाई निर्देशन दिनुभयो। यसै गरी मनसूनको समयमा हुन सक्ने बाढ़ी पहिरो र डुबान जस्ता प्राकृतिक विपद प्रति उच्च सतर्कता अप्नाउन र विपद व्यवस्थापनका लागि सधैं तयारी अवस्थामा रहन सम्बद्ध निकायलाई मुख्यमन्त्री शाहले ध्यान आकर्षण गराउनुभयो। उक्त छलफलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव र प्रदेशका तीनैवटा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। कञ्चनपुरमा जुवा तास खेलिरहेको अवस्थामा 8 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका 3 भाषी स्थित एक घरमा शनिबार दिउँसो जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा हानेको थियो। सोक्रममा भीमदत्त नगरपालिका 18 निवासी 40 वर्षीय सुरेश चन्द सहित 8 जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट नगद 1,61,000 र 4 गड्डी तास बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। धनगढ़ीमा मोटरसाइकल दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 8 सेतो पुलमा गए राति 11 बजेतिर C6P9768 नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढ़ी उपमहानगरपालिका 6 बस्ने 28 वर्षीय सम्झना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेको अवस्थामा चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा राति करिब 11:50 मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक गोदावरी नगरपालिका 8 बस्ने 36 वर्षीय विनोद चौधरी घाइते भएका छन्। चौधरीको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर FM। के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
4: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित

0: लाभ गराई स्वयं तपसिल बमोजिम को नवीकरण शिविर में उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर संचालन हुने स्थान
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: अब पुनः बाँकी खबर। अछामको साफे बगर नगरपालिका दुई स्थित बुढीगंगा नदीमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। चौरपाती गाउँपालिका 5 बस्ने 32 वर्षीय खिना खड्का नदीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खड्काले बिहान करिब 7 बजे नदीमा हाम फालेकी थिइन्। खेतमा काम गरिरहेका स्थानीयले घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनी हाम फालेको स्थानभन्दा करिब 1 किलोमिटर तल नदीमा मृत अवस्थामा भेटिए कि प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी संस्था सञ्चालन सम्बन्धी दुई दिने नेतृत्व क्षमता विकास तालिम सञ्चालन भएको छ। संस्थाको नयाँ नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा राष्ट्रिय सहकारी बैंक लिमिटेडले प्राविधिक सहयोग गरेको छ। तालिममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हीरा सुनारले सहजीकरण गरिरहनु भएको छ। संस्थाका उपाध्यक्ष मनोज कुमार साउदको अध्यक्षतामा भएको तालिम उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष गणेश बहादुर साउदले नेतृत्व सही संस्था फस्टाउने बताउँदै नेतृत्व राम्रो काम हुनुपर्ने बताउनुभयो। व्यवस्थापक छविलाल जैसीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष धनञ्जय ढुङ्गानाले राख्नु भएको थियो। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष बद्री प्रसाद भट्टराई लगायत पूर्व पदाधिकारीहरू, वर्तमान संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू तथा सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारीहरू, पदाधिकारीहरू, शेयर सदस्यहरू तथा कर्मचारीहरू समेत गरी 40 जनाको सहभागिता रहेको छ। हिजोबाट शुरू भएको तालिम आज समापन हुनेछ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन नागरिकलाई मौसमविदको आग्रह। धनगढ़ीमा मोटरसाइकल दुर्घटना हुँदा युवतीको मृत्यु, कञ्चनपुरमा 1.5 लाख सहित 8 जना जुवाड़ी पक्राउ। र आज टिकापुर क्षेत्रमा 6 घण्टा विद्युत आपूर्ति बन्द हुने। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्न पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
4: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
5: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
6: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
4: कता छ त त्यो?
6: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
4: फोन नम्बर कति हो भाइ?
6: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो। अर्को पनि छ, 98 65 69 20 26।
7: तपाईको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97 620 20 300 र 98 656 92 026।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
7: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
7: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89 213, इमेल ocmctikapur@gmail.com।
10: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
11: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
11: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
10: जनरल फिजिसियन विशेषज्ञ सेवा,
11: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
10: रोग सेवा,
11: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
10: मनोचिकित्सक विशेषज्ञ सेवा
12: हरेक महिनाको प्रत्येक शनिबार,
10: र सिटी स्क्यान सेवा,
11: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
10: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
11: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
10: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
11: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
10: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
11: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
10: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपर्ट सेवा,
11: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97 62 48 35, उपेन्द्र शाह 98 21 60 24 57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98 57 85 63 22 खबर गर्नुहोला, वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
13: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
14: यतिका लागि त सामुएल जोलस बनेको है, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
13: आज त सन्त्याका बाली मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
15: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर केहरी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भार।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: पर्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्यका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858421131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल, टिकापुर 1, कैलाली।
1: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844648673 र 9814268004।

0: तपाईँको परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो
1: कसो कालले छिटो नलाग्यो
2: त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर खकरला रोड टिकापुर कैलाली
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98017 10672
9: स्वास्थ्यका लागि पानी

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए। फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला? घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
1: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टीकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: काटिए रही था कभी पेंसिल ले रही था कभी झोले फटाका आजी था का कना हो बाबा फिर उस टपाटीन गतिलो ठाउं से झोला अनले से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ालिक में का हुई थी जलम भर भर भर आई थी रहत
0: का हुई कभी लड़का कभी हेरा कही था कभी पेंसिल हेरा कही था कभी झोले फटाका आई था बढ़िया ठाउं से झोला लाना नहीं चिकटो
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा सुगर झोला अनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला जस काटस बाटिन ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जस्ते स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: समुन्नत समाज का लागी समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ
5: यो ओसीएमसी भनेको के आयो फेरि
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो
5: ओसीएमसीले के सहयोग गर्छ त
6: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला
7: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला सम्पर्क नम्बर 98584899213 इमेल ocmctikapur@gmail.com
1: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
8: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
1: ए यो टीकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
8: कहाँ हुनु भाइ टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
9: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
1: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
10: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टीकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
8: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28
11: ए रजनी त्यहाँ पर बाँसको लामो लौरो छ छिट्टो लिएर आऊ त
12: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले
11: एउटा सर्प छ कि कुखुराको फार्मनिर त्यसलाई लौरोले तसाए भाग थियो कि छिटो ल्याऊ न
12: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि नत्र हामीलाई डस्न सक्छ बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला
11: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी
12: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है
11: हो हुन त के गर्ने सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ ले सर्प त आफै फर्किएर बारीतिरै गयो
12: हामी मात्रै सर्पसँग डराउने होइन उनीहरू पनि हामीसँग डराउँछन्

0: उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
3: हो। नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमेर

0: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
1: कुरा बुझ्यौ होइन त तिमीहरूले?
2: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक

कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौं। रानी जमरा कुलरिया सिजाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

अब सुन्नुहोस् प्रमुख समाचार। गैराती परेको भीषण वर्षा र चट्याङका कारण देशका पहाड़ी भेगमा विद्युत आपूर्ति अनिश्चितकालका लागि बन्द हुनका साथै ठूलो क्षति पुर्याएको छ। मौसम विभागका अनुसार हिमाली भेगमा हिमपातको

0: ओहो मेरो साथ नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं,

0: नि बाढ़ी आइरहनी र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यो।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
0: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
3: रजनी, नम्बर लक्षा देखाओ देखाओ
4: मुर्गी दाना देना जाला म काकर लक्षी फादर की अपना
3: एक तो तपा का मुर्गी न फार छे लक्षी से डुड़ेले से बक्सा की आनो हाली छत्ता
4: तापन घिसका चलाई नहीं हुई थी नहीं तो अमन दस श्याकर बेन घर भीतर आई लागी कल से भगई दी
3: पारक भीतर पेट का मुर्गी मुआडी और खाड़ी कहीं का भगाई सज लखो का
4: आरम कीड़ा फटिंगा मुर सांप सिर निकाकर कहीं का फलाम को जारी लगा बात तप्पा मुर्गी खेती पुगाई नहीं सेकी बेन अपना दाठी डूर रीना
3: हो बिना था का करना हो तप्पा देखती की डर नागा लगना रही था देव तप्पा तो अपन घूम का बारी वो कर गिर था
4: हमारे खेल सांपन से डरे ना नहीं बोली मुखर थे अमन से डरे था यदि क्यों जान अनजान में चलाई रही पति रक्षा करत लाग व अपन बचाव करत लाग सांप दसना कर था
5: सांपन से दूर रही सांपन रीस नी लगाई व नी जिसके सांप मने देखा डरे था नि चलाख दूर रहे साप नि दस्ट तर हुक्र खैना खुवाज बाहिर निस्किँदैन अब घाँस काटा बेल ख्याला बेल ड्याङ्ग बेल छुबेको छ मनैमही मारकबारबाट कना सबस्क पट्टि र छ्याकना क्रममा साप दस लाख रह मनै सापन गेटकी कि मारक लाग रह ओसीको करबे फेर साप दस लाख रह
6: सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइत लाग आधिकारिक वेबसाइट www.snakebitenepal.org मा ह्यार सेधिथा
7: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुल छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार घेरामा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसके जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला, काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने।
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
3: अब त म ढुक्क।
5: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
4: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: नमस्कार है
4: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिकातिरको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब म त तपाईँको पालिकाको खबर बुझ्न आएको यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन के जादु गर्नुभयो
4: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
3: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौ आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त
4: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
3: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाखो बनाऊ
6: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
7: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार
8: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
7: आरोग्य मेडिकलमा पाइने सेवाहरू
8: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
7: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
8: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
7: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
8: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
7: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
8: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
7: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
8: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
7: सम्पर्क फोन नम्बर 9868080008 र 9825637272।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ

0: को जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
1: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
2: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको बेवरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
2: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
2: शिक्षा शास्त्र संकाय बीएन, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
2: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
2: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
2: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
2: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
2: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
1: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
2: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
8: के तपाईँलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
9: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता।

0: गराइने।
1: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
0: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
1: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
0: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
1: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
1: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसाइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684 1479, 98246 25 32। अछाम मंगलसाइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628 25।
3: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
4: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
4: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
3: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
4: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
3: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
4: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
3: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
4: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
3: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
4: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली,
8: सम्पर्क मोबाइल नम्बर 98017-10672।
9: स्वास्थ्यका लागि पानी

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

हजुर पिटी हुई कि जुवा धोका है कि पिरती है कहाँ जन्म्या हो सुवा हेर्दै पन माया लाग्ने नमस्कार नमस्कार नमस्कार जदौ गर्या कार्यक्रम देउडा चौतारी सुनिकन बसेका तमी सबै सबै साथ्याकन आजसम्म तमीसँग निका निका कुराकानी गर्नका लागि तमीले लेखी पठाएका तिनै झिक्कै टाढाबाटी हामी कि फेसबुकमा लेखी पठाएका तिनै देउडा गीत तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउनका लागि आसमा आइसकेका छौं। पोल्तिरबाटी छन् प्राविधिक साथ्या रत्नाजी भने त्यसै गरी होल्तिरबाटी छौं म तम्री सदाईकी दुःख सुख कि साथ्या भाग्य कुँवर। अहिले तमी सुन्दै छौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो हो कार्यक्रम देउडा चौतारी। आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने र आफ्ना देउडा गीत संगीत र ठाडी भाका र सुदूरपश्चिममा गाइने गीतलाई जगेन्ना गर्ने कार्यक्रम पनि हो देउडा चौतारी। तमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्ता छौ www.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्ता छौ। झिक्कै साथी भन्दा छन् अनलाइनबाट पनि सुन्दा छौ। खुबै निको लाग्दो छ आफ्नै भाषा आफ्नै संस्कृतिको कार्यक्रम देउडा चौतारी खुबै निको लाग्दो छ सुन्दा छौ गीत पनि लेखि पठाउँदा छौ। यसरी सधैँभरि चलाइराख्या आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेन्ना गरिराख्या भने झिक्कै साथ्या सुझाव सल्लाह पनि दिँदाहन् तमीकन झिक्कै झिक्कै धन्यवाद छ। यसरी माया कहिले नमारे साथ्यौ सधैँभरि हामी कि माया गर्दै रह्या भन्दा छौ। अब 3 बजी गर्थे क्या कोही साथी भने घरै होला कोही साथी भने बना होला कोही साथी भने अब लेको बाटी औलो पनि जान लागेका होला औलो बाटी लेको पनि जान लागेका होला देखा गाउँ घरतिर हेर्ने हो भनेपछि आज भोलि अब बर्खा टाइम देखा पानी पनि आएको होला ना पै आफ्नो ख्याल पनि गरे देखा कहीँ बाढी पहिरो पनि आउँदो छ आफ्नो ख्याल गरे आफ्नो बच्चाको पनि ख्याल गरे यसै हो अब क्या गर्ने बर्खाका टाइममा पानी आउँदो छ त्यही भएर आफ्नो आफ्ना बच्चाको ध्यान गरे भन्न आछु। तमी आइसकेपछि कार्यक्रम नि देखा आउन पनि सक्ने हो तमी लेको औलो गएका छौ भने तमी देउडा गीत गाउँदा छौ ठाडी भाका गाउँदा छौ भनेपछि तमी 091-5-61-255 का लागि छोरेटी साथी छोरेटा साथी बनाउन सक्ने हो तमी फोन पनि गर्न सक्ने हो र तम्रा दाजुभाइ आफन्तजनलाई तमी सम्झना पनि छोड्न सक्ने हो। अब यसै छ कुराकानी देखा तम्रा माझ मि खुबै राम्रा देउडा गीत राख्ने हौ तमीले लेखी पठाएका तिनै देउडा गीत वाचन गर्ने हौ तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म हामी पुर्याउने हौ। अब अहिले भने हामी कार्यक्रम देउडा चौतारीका शुरूमा राख्दा भयौं यो खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन आउने तमी भने सामुदायिक रेडियो टिकापुर एफएम सुन्नै रह्या

हजुर, खुबै राम्रा देउडा गीतबाटी हामीले कार्यक्रम देउडा चौतारीका डेला उगाडि सकेका छौ। अहिले तुमी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाटी। हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृतिसँग जोडिएको र आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने कार्यक्रम बनाऊ देउडा चौतारी। तुमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्दछौ www.tikapurfm.org मार्फत देश विदेश विदेशमा पनि सुन्न सक्दा छ र 101 मेगाहर्जका विद्युतीय तरंग मार्फत पनि तमी सुन्न सक्दा छ। अब 3 बजी गरेका कोही साथे भने घर होला, कोही साथे भने बन होला, कोही साथे भने लिकाउल गएका होला, कोही साथे भने घरै पनि बसी सुन्दा होला। तमी जहाँ भए पनि जसो अवस्थामा भए पनि हामी कि सुनिकन कार्यक्रम देउडा चौतारीलाई सुनिकन साथ दिने भन्ने आशा अपेक्षा पनि राखेका छौ। तमी सुन्दैछौ भनेपछि तमी ठाडी फाका देउडा गीत गाउन चाहन्छौ भनेपछि 0195162555 लाई नमिपन तमी फोन गर्न सक्नेऊ। तमीसँग निका निका कुराकानी गरौँ कि तमरा गाउँ बस्तीको हाल खबर क्या छ, क्या गर्दा छ अरे क्या आज भोलि, त्यो सम्बन्धी पनि हामी तमीसँग खुबै राम्रा निका कुराकानी गर्नेऊ। तमी आइजाया अधिका हिमाल पहाड तराई लेख बेसी हुँदै तमी जहाँबाट आउँदा छ त्यहीबाट आया, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज देखिन आया अरे क्या, आफ्नै गाउँ घर बोलिने भाषा तमी लैकन आया। तमी सबै सबै साथीकन गली गली छ, हाम्रा फेसबुकमा झिक्कै साथीले झिक्कै टाढाबाटी पनि लेखी पठाए छन्, हामीलाई अनलाइन वाटी पनि सुन्दा छन्, झिक्कै साथी भन्ना छन्। कार्यक्रम देउडा चौतारी खुबै मन पर्दोस, हामी अर्खाका देशो भए पनि कार्यक्रम सुन्दा छौ, देउडा गीत लेख्दा छौ, पठाउँदा छौ। हो, आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजको हामीले जगेर्ना गर्नु पर्दोछ भाग्यजी। हामीले माया नगरेपछि कसले गर्ने हो, हामीले गरिराखेको हाम्रा पछिका आउने पुस्ताले गर्ने हुन्। हामी अर्खाका देशो भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्ना रीतिरिवाज आफ्ना चालचलनलाई हामीले अर्खाका देशो भए पनि जगेर्ना गरिराखेका छौ। तम्रो कार्यक्रम खुबै मन पर्दो छ, निको लाग्दो छ भनेर सुझाव सल्लाह धान झिक्कै साथ खुबै निको लाग्दो छ। तम्रा सुझाव सल्लाहले नै हामी यसरी अगाडि बढ्ने सबै साथी आकी गली गली छ। अब झिकै साथी पर्खाइमा पनि होला दे क्या, हाम्रा गीत भाग्यजी कैतक पढ्ने भई अब कार्यक्रम आइग हामी सुन्दैछु पनि भन्दा छन्। सबै साथी पर्खाइमा पनि होला, तम्रा गीत म पालै पालो अब वाचन पनि गर्ने हो क्या। तमी साथीले झिकै टाढाबाट लेखी पठाएका छ, तम्रा गीत अब पालै पालो पढ्ने पालो भएको छ। हाम्रा पहिलेका साथीले आज पहिले बार लेखी पठाएका छन् क्या, फेसबुक कमेन्टमा लेखी पठाएका छन्। हाम्रा सधैँका साथी हुनु हामीलाई सधैँ सम्झिँदा छन्। देउडा गीत संगीतका त अब खानी भने पनि भयो क्या, झिक्कै देउडा गीत पनि लेख्दा छन्। देउडा गीतलाई देउडा गीत संगीतलाई आफ्नो भाषा आफ्नो संस्कृतिलाई झिक्कै माया गर्ने मान्छे पनि हुन्थे क्या। सर्वप्रथम कार्यक्रम सञ्चालिका ज्यू र रेडियो टिकापुरका म कविला र प्राविधिक ज्यू र मेरा सम्पूर्ण साथीहरूमा नमस्कार। म नियमित श्रोता चन्द्रकुमार चन्द्रमा बुढाकोट लुइयाट आछाम घर भई आज भोलि धनगढ़ीबाट बुढाकोटवासी आफन्तजन मेरो घर परिवार र सम्पूर्ण अछामवासीको सम्झना गर्दै कार्यक्रम सुन्दै आज यो सम्झनाको देउडा गीत पठाएको छु। जसरी हुन्छ पढिदिए हा भनेर भनेका छन्। अवश्य पनि चन्द्रजी, अब तम्रा गीत नपढ्ने त धेक्या कुरै भएन, हामीलाई यति झिक्कै माया मानी हरेक हप्ताको आइतबार सधैँ सम्झिँदा छौ, सधैँ देउडा गीत लेखी पठाउँदा छौ, खुबै खुसी लाग्दो छ। अब उनका गीत यसा छन्। खदया तिमीला बेडु अब पाक्न लाग्या, खदया तिमीला बेडु अब पाक्न लाग्या, पहाडका डाँडा काँडा मलाई डाक्न लाग्या, पहाडका डाँडा काँडा मलाई डाक्न लाग्या, आम्पा कन्ना रसै सरी जाजर गाउँका खेत, आम्पा कन्ना रसै सरी जाजर गाउँका खेत, आधी उठ्छ मनभित्र बल्या छिन चेत, आधी उठ्छ मनभित्र बल्या छिन चेत, राया गडा आरू पाकी रुखका फिर्काई छ, राया गडा आरू पाकी रुखका फिर्काई छ, काठ्या कुहिरो रिमझिम वर्षा देख्ना कि तिर्खाई छ, काठ्या कुहिरो रिमझिम वर्षा देख्ना कि तिर्खाई छ, खोला नाला भरी जान्ना साउनका भेलले, खोला नाला भरी जान्ना साउनका भलले, कहाँबाट कैठौर ल्यायो दैवका खेलले, कहाँबाट कैठौर ल्यायो दैवका खेलले। यिनै गीत मार्फत मलाई चन्द्र कुँवर चन्द्रमा भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ र मुटु भरिको झिक्कै झिक्कै माया छ भनिदिए हा, सबै सबै साथी कि झिक्कै झिक्कै भला भली छ भनेर भनेका छन्। तमीकन झिक्कै झिक्कै धन्यवाद छ चन्द्र कुँवर चन्द्रमाजी। आगामी दिनमा पनि यस्तै यस्तै देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारी जनभुल्ले हामीलाई सधैँ माया गर्ने मान्छे बनाउँथे क्या, सधैँ गीत लेखी पठाउँदा छन्, सधैँ माया गर्दा छन्। आफू अर्खाका देश ए देश भए पनि सधैँ हामी कि देउडा गीत लेखिखण्ड कार्यक्रम देउडा चौतारी कि सधैँ पठाउँदा छन्, खुबै खुसी लाग्दो छ। हो, तमीले यसरी देउडा गीत लेखी पठाए, यसरी साथ दिए पदे क्या, हामी तम्रा माझमी सधैँ हामी आउने
घर सरकार रेडियो सेट हात हातका मोबाइल सेटसम्म हामी यसरी आउनेौ सबै साथ माया गर्ने छ भन्ने पनि हामीले आशा राखेका छौं। त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन्, पुन हाम्रा नियमित साथी देखा आफू अर्काका देश भए पनि देखा अब इण्डिया परदेश भए पनि हामी गीत सधैँ सम्झदा छन्, अब देउडा गीत संगीतलाई झिक्कै माया गर्ने साथी बनाउनु। सर्वप्रथम कार्यक्रम सञ्चालिका ज्यू र सामुदायिक रेडियो टिकापुर एफएम का मौ कविलालाई नमस्कार। म नियमित श्रोता म पनि हुँ, सधैँ माया गर्ने मान्छे। देउडा गीत संगीतलाई कमल प्रसाद जोशी साथे बगर नगरपालिका दश घोगुरकोट कमैस्थान घर भई आज भोलि सुरत बाटी मैले जानी नजानी भए पनि देउडा गीत लेखी पठाएको छु, अवश्य जसरी पनि पढिदिए हा भन्ने भनेका छन्। अवश्य पनि कमलजी सधैँ हामी कि सम्झने मान्छे, कार्यक्रम देउडा चौतारीलाई हरेक हप्ताको आइतबार सधैँ देउडा गीत बाटी सम्झने मान्छे, अब खुबै खुशी लाग्दो छ। उपन देउडा गीत संगीतलाई झिक्कै माया गर्ने मान्छे, आफ्नो भाषा आफ्नो संस्कृतिलाई झिक्कै बचाउने मान्छे कमलजी पनि हुन्। उपन हामी गीत सधैँ सम्झिँदा खुबै खुशी लाग्दो छ। आज पनि उनले गीत लेखी पठाएका छन्, उनका गीत यस्ता छन्। गाउँघर खाली मान्छे छैन बाँझिरह्यो सेरो, गाउँघर खाली मान्छे छैन बाँझिरह्यो सेरो, पुराना दिन सम्झेकै सम्झेकै छौ यदाउँछ कि मेरो, पुराना दिन सम्झेकै छौ यदाउँछ कि मेरो, दिन बित्यो यादै दिन बित्यो यादै यादमा राति रुनामा, दिन बित्यो यादै यादमा राति रुनामा, मेरो माया राखी छौ कि मुटुको कुनामा, मेरो माया राखी छौ कि मुटुको कुनामा, सपनीमा तेरै तस्विर देख्थौ छु झटक्क, सपनीमा तेरै तस्विर देख्थौ छु झटक्क, माया दिगै मुटु भरि छोडिकै छटक्क, माया दिगै मुटु भरि छोडिकै छटक्क, छाडी जाने निष्ठुरीले माया जाल चलाइगै, छाडी जाने निष्ठुरीले माया जाल चलाइगै, मुटु भित्र बाँधानी गई हृदय जलाइ गई, मुटु भित्र बाँधानी गई हृदय जलाइ गई, खुसी होली सुख होला तु बस्ने देशमा, खुसी होली सुख होला तु बस्ने देशमा, मुहटो छु तेरै यादमा पागलको भेषमा, मुहटो छु तेरै यादमा पागलको भेषमा, नानकै छि सन्तोली बोट हरलक्क बाढी गई, नानकै छि सन्तोली बोट हरलक्क बाढी गई, अर्को रोजी साथ लागि मुरोजी छाडी गई, अर्को रोजी साथ लागि मुरोजी छाडी गई। यिनै गीत मार्फत मलाई कमल प्रसाद जोशी भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ। यतिखेर कार्यक्रम देउडा चौतारी सुनिकन बसेका देश विदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ, अझ पछिल्ला आइतबार भेटुली हा, आजलाई छुट्टी जाउँ नमस्कार जदौ भनेर भनेका छन्। तमिकन झिक्कै झिक्कै धन्यवाद छ कमल प्रसाद जोशी दी, आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन कार्यक्रम देउडा चौतारी नि जनभुल्या। अहिले त मी सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज बाटी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने युहो कार्यक्रम देउडा चौतारी, आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाज आफ्नै चालचलनका कुराकानी गर्ने कार्यक्रम बनाउँदै क्या तमी हामी सबैले जगेर्ना गर्नु पर्दछ, हामीले नगरेपछि कसले गर्ने हो। तमी जहाँ भए पनि यही देश भए पनि अर्काका देश भए पनि आफ्नो बोली आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाज आफ्ना देउडा गीत संगीत जनभुल्या, तमी जहाँ भए पनि आफ्नै भाषा बोले आफ्नै देउडा गीत संगीत गाएदे क्या, हामीले जगेर्ना गरिराख्या पो हामीले जोगाइराख्या पो हाम्रा पछिका आउने पुस्ताले गर्ने हुन्, अब हामीले नै छाड्यौं आफ्नो भाषा आफ्नो संस्कृति हामीले नै बिर्स्यौं हामीले नै बोल्न हामीले नै गाउन छाड्यौं भनेपछि हाम्रा पछिका आउने पुस्ताले कहाँबाट थापाउने हुन्। त्यही भएर तमी सबै सबै साथीका गर्न गली गली छ आफ्ना देउडा गीत संगीत आफ्नो भाषा आफ्नो संस्कृतिलाई जोगाउन जनभुल्या भन्दै फेरि पनि हाम्रा पल्त्रबाटीकी साथीले भन्ने छन् बागेजी एक देउडा गीत राखिनु पर्यो त्यहाँ पछि भने फेरि आउली भन्ने छन्, फेरि पनि तम्रा माझमी राख्ने पालो भएको छ, यो खुबै राम्रो देउडा गीत त्यहाँ पछि भने तम्रा माझमी तमीले लेखी पठाएका तिनै देउडा गीत लैकन कार्यक्रम देउडा चौतारी लैकन हामी फेरि पनि आउने हौं।

ए मुटुका परा नेतिमाया किन लाउँछ खुबै राम्रो देउडा गीत तमरामा आज मिराखेपछि अझ पनि तमिकी झिक्कै झिक्कै स्वागत छ अहिले त मिसुँदैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज पार्टी हरेक हप्ताको आइतबार दिउँसो 3 बजेदेखि आउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम पनि हो तमी हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्दा छौ www.samudayikradio.tikapurfm.org मार्फत देश विदेश पनि सुन्न सक्दा छौ फेरि पनि तमी लेखी पठाएका तिनी देउडा गीत पढ्ने पालो भएको छ फेरि पनि हाम्रा फेसबुकमा लेखी पठाएका छन् अब उनको नाम रहेको छ नमस्कार कार्यक्रम सञ्चालिका ज्यू र प्राविधिक ज्यूमा र सामुदायिक रेडियो टिकापुर एफएमका मौकबिलालाई झिक्कै झिक्कै जदौ छ हा म नियमित श्रोता दीर्घ साउँ दछाम जिल्ला

जिन्दगी मेरो खाऊ त खाऊ त आहारा नै मरु भन्या आमा रुन्या बाँचु सहारा नै मरु भन्या आमा रुन्या बाँचु सहारा नै कोही थियो मुटुको टुक्रा कालबैतीले रोज्यो कोही थियो मुटुको टुक्रा कालबैतीले रोज्यो दुःखले खुब राम्रो मान्यो सुखले भाउ खोज्यो दुःखले खुब राम्रो मान्यो सुखले भाउ खोज्यो घर छाड्या दुई वर्ष भइग गरिबी हुनाले घर छाड्या दुई वर्ष भइग गरिबी हुनाले आँखा आँसु सकि गया घर सम्झिरुनाले आँखा आँसु सकि गया घर सम्झिरुनाले परदेशी हुँ परदेशै छु परदेश मेरा भाग परदेशी हुँ परदेशै छु परदेश मेरा भाग मेरो खबर लैजा लाके आकाश उड्ने काग मेरो खबर लैजा लाके आकाश उड्ने काग दुखारीलाई सधैँ रुनु सुखीलाई हसाउनु दुखारीलाई सधैँ रुनु सुखीलाई हसाउनु क्या बनाइ हुई दैव यसो परदेशमा गलाउनु क्या बनाइ हुई दैव यसो परदेशमा गलाउनु बाँच्ने मन छैन अब सँगै लैजाकाल बाँच्ने मन छैन अब सँगै लैजाकाल एकतिर कणाली बग्दो अर्कोतिर फाल एकतिर कणाली बग्दो अर्कोतिर फाल देवी देउता पूजाको छु मानेको छु धर्म देवी देउता पूजाको छु मानेको छु धर्म एक अभागी भाग्य मेरो उही अभागी कर्म एक अभागी भाग्य मेरो उही अभागी कर्म यिनै गीत मार्फत मलाई दीर्घ साउ ध्वनिकन नराउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई स्वदेश विदेशका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र आजलाई छुट्टी जाउँ पछिल्लो आइतबार फेरि भेटुली हा नमस्कार जदौ भन्नु भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यस्तै यस्तै देउडा गीत लेखी पठाउन जनभुल्या त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् उनले पनि लेखेका छन् नमस्ते म दीपक कोर अछाम मंगलसेन तीन दही घर भई हाल टिकापुर एक कैलालीबाट आसमन मैले जानी नजानी भए पनि दुम्मै दिउडा गीत लेखी पठाएकी छु हा जसरी हुन्छ पढिदिए कार्यक्रम सञ्चालिका ज्यू भन्ने भनेका छन् अवश्य पनि एकै गीत लेखे पनि दुम्मै गीत लेखे पनि तीनै गीत लेखे पनि हामीलाई सधैँ सम्झिने मान्छे कार्यक्रम देउडा चौतारीलाई सधैँ माया गर्ने मान्छे देउडा गीत लेखी पठाउने मान्छे हुन्थे क्या हाम्रा दीपकजी पनि सधैँ सम्झिरहेका छन् खुसी लाग्दो छ यसरी सधैँ माया गरिराखे भन्नु भन्दा छु उनले गीत यसा लेखेका छन् आगा सरी पुल्न लाग्यो शीतलो जुनपन आगा सरी पुल्न लाग्यो शीतलो जुनपन यति छिटै क्या फुली है लायाका गुनपन यति छिटै क्या फुली है लायाका गुनपन सोचेका सपना मेरा नभया खरानी सोचेका सपना मेरा नभया खरानी तेरी बिना मुस्किलै छ लाखौंको परानी तेरी बिना मुस्किलै छ लाखौंको परानी यिनै गीत मार्फत मलाई दीपक कोर भनिकन नराउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ आजलाई छुट्टी जाउँ हा पछिल्लो आइतबार फेरि भेटौँली भन्न भनेका छन् तमिकन झिक्कै झिक्कै धन्यवाद छ र आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन जनभुल्या तमी सबै सबै साथीकन गली गली छ त्यसै गरी हाम्रा अर्का साथीले लेखी पठाएका छन् देखा नमस्कार म देउडा पारखी टंक महर हो आसमन मैले जानी नजानी भए पनि देउडा गीत लेखी पठाएको छु नाप्पै भए पनि देखा जसरी हुन्छ पढिदिए हा भन्नु भनेका छन् अवश्य पनि उपनामलाई सधैँ माया गर्ने मान्छे बनाउँदै क्या उपन अर्काका देश भए पनि सधैँ देउडा गीतलाई माया गर्ने मान्छे देउडा संस्कृतिलाई जगाउनु पर्यो देउडा गीत संगीतलाई माया गर्नु पर्यो जगाउनु पर्यो बचाउनु पर्यो भन्न लागिराखेका साथी पनि हुनु उपनाम कि सधैँ माया गर्दा छन् देखा अब उनका गीत यसा छन् बाजा बजाई डोली उठाई कहाँ जान्या हो जन्त बाजा बजाई डोली उठाई कहाँ जान्या हो जन्त पासमा रहँदैन कहिल्यै कमाउँदो छु धन्त पासमा रहँदैन कहिल्यै कमाउँदो छु धन्त देश छाडे परदेश बासो दुख्याकै छमन्त देश छाडे परदेश बाटो दुख्याकै छमन्त लहरीका लहर चल्ला सुर्ता परानन्त लहरीका लहर चल्ला सुर्ता परानन्त मेराई भाग्य जसो रहेछ हरियाली बन्त मेराई भाग्य जसो रहेछ हरियाली बन्त कहाँसम्म रुन्या हो मैले भन्त भाग्य भन्त कहाँसम्म रुन्या हो मैले भन्त भाग्य भन्त जयगडा जयगडा बल्लको बासो उसै गडा खन्त जयगडा बल्लको बासो उसै गडा खन्त नदेखाउनु कसैलाई नि उसै
आफ्नो पन्त

नदेखाउनु कसैलाई नि उसै आफ्नो पन्त यिनै गीत मार्फत मलाई देउडा पारखी टंक महर भनिकन राउने नराउने सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ र यतिखेर सामुदायिक रेडियो टिकापुर एफएम सुनिकन बसेका सबै सबै साथीलाई झिक्कै झिक्कै माया छ सम्झना छ र पछिल्ला आइतबार फेरि भेटुलिया भनेका छन् समीकन झिक्कै झिक्कै धन्यवाद छ आगामी दिनमा पनि यसै यसै देउडा गीत लेखी पठाउन आज नभुल्या अहिले त मि सुन्दैछौ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको आइतबार दिउँसो 3 बजे देखाउने यो कार्यक्रम देउडा चौतारी आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै रीतिरिवाजसँग जोडिएको कार्यक्रम बनाउँदै क्या हामीले तमी हामी सबै मिलिकन कार्यक्रम देउडा चौतारी र आफ्नो भाषा आफ्नो संस्कृतिलाई जगेर्ना गर्नु पर्थ्यो क्या हामीले नै गर्यौं हामीले नै बोल्न हामीले नै गाउन हामीले नै सुन्न छाड्यौं भनेपछि क्या आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई कसले सम्झिने कसले गाउने कसले जगिना गरिदिने अधिक कोही कोही साथी आउँदा छन् आफ्ना पहाड आफ्ना अछाम जहाँबाट आए पनि थिए क्या आफ्नो जन्मभूमिबाट नापै दुई चार दिन कहीँ टाढै गए पन नापै आफ्नो भाषा बिर्सने यसो गर्दा छन् त्यसो नगरे किन भनेपछि हामीलाई चिनाउने हामीलाई सुनाउने र हामीलाई जहाँ गए पनि हामीलाई चिनाउने भनेको आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजदेखि तमी यही देश छ अर्का देश छ जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई तमी सबै सबै साथ्या गर्न कोही नभुल्ले भन्ना छु जहाँ भए पनि आफ्नो भाषा आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई आफ्ना देउडा गीत संगीतलाई जगेर्ना गरिराखे भन्न भन्ना छु र हुन त झिक्कै साथ्या भन्ना छन् हामी कार्यक्रम देउडा चौतारी सुन्दा छौँ आफ्नो भाषा आफ्नो संस्कृति खुबै मन पर्दो छ र भन्न भन्ना छन् सुधार सल्लाह पनि दान तमी सबै सबै साथ गर्न झिकै झिकै धन्यवाद छ र आज भने तमीसँग निका निका तमीले पठाएका तिनै देउडा गीत पढ्ने मन हुँदाहुँदै र तम्रामा आज तिनै खुबै राम्रा नयाँ पुराना देउडा गीत राख्ने मन हुँदाहुँदै कार्यक्रमको समय सकि ग भाग्यजी भनी हामी पल्तिरबाट कि साथीले हात हल्लाइसकेकी छन् अब क्या गर्ने देखा तम्रोमा आया त कति छ कति छ अब हामीले पनि जानै पर्ने हुन्छ अब समयका पछाडि त हामीले पनि दौडनै पर्ने हुन्छ देखा अब जहाँ समय गयो त्यही पछाडि हामीले जानुपर्ने हुन्छ देखा अब गर्ने यसै छ केही छैन पछिल्ला आइतबार फेरि तम्रा माझमी आउली तमीले लेखी पठाएका तिनै देउडा गीत संगीत ल्याइकन अहिलेसम्म सुनिकन र झिक्कै टाढाबाट देउडा गीत लेखी पठाए तमी सबै सबै साथीकन झिक्कै झिक्कै धन्यवाद छ र पछिल्ला आइतबार अझ यसरी नै देउडा गीत संगीत लेखी पठाउन जनभुल्ले भन्दा छ तमी सबै सबै साथीकन गली गली छ अहिलेसम्म सुनिकन साथ दिया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ र www.tikapurfm.org मार्फत देश विदेश र सुनिकन साथ दिया 101 MHz सुनि साथ दिया तमी सबै सबै साथीलाई झिक्कै झिक्कै धन्यवाद छ र पछिल्ला आइतबार अझ तमी लेखी पठाएका तिनै देउडा गीत लैकन आउनेछु भन्दै यतिखेरसम्म मेरो आवाज तम्रा घर घरका रेडियो सेट हात हातका मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो पल्तिरबाटी साथी रत्नाजीलाई पनि झिक्कै झिक्कै धन्यवाद नआछु र पछिल्ला आइतबार अझ तमीले लेखी पठाएका तमीसँग निका निका कुराकानी गर्न आउनेछु भन्दै यो खुबै राम्रो देउडा गीत तम्रा माझमी छाडी आज भने कार्यक्रम देउडा चौतारीकै बसैबाटी म भाग्य कोर्बन छुट्टी बजादो नमस्कार भला भली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो हो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको छ त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: हेर रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
6: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको

जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनो

0: आधिकारिक विक्रेता एडलाटे रस।
1: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एडलाटे रस,
2: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
0: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602004।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरोसाइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई भ्योस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
2: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परिचालनको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे, सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनौ।
4: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश। टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
5: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134 34।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर। सूचना
7: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
5: निम्न समस्याहरू:
7: सुगर रोग,
5: गर्भकालीन मधुमेह,
7: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
5: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
7: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
5: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
7: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
5: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98 58 41 31 31 र 98 60 11 14 00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टिकापुर 1, कैलाली।
6: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।
8: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
9: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि? छिटो ल्याऊ न।
8: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
9: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
8: फार्ममा किरा फट्याङ्ग्रा, मुसा, सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
9: हो, हुन त के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
8: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
10: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन् ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
11: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् त।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
4: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर, कैलाली। संचालक मदनराज देवकोटा। स्थान 60 अस्पतालको ठेक्कै अगाडि। सम्पर्क नम्बर 9849588080।
5: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
5: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाऊ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
7: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 9868414028, 9486239261।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि

0: जारी गराइन्छ।
1: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
0: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
0: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
0: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडीज सोसियोलोजी एन्ड इकोनोमिक्स
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
0: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
0: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
0: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
1: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
1: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
0: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
0: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
0: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
0: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको,
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्ला
4: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: खै सबैले हिजोको होमवर्क निकाल त। ल ठिक छ, तिम्रो पनि ठिक छ।
7: सर, एलिसाले त होमवर्क गरेकै छैन।
6: यो एलिसा कहिले काम लाग्दैन, यसको काम छैन।
7: गोबर गाडे।
8: विद्यालय होस् वा घर, बालबालिकालाई कहिले हतोत्साही नगरौं, उनीहरूको मानसिकता बिग्रिन सक्छ। सामुदायिक रेडियो टिकापुर एफएमद्वारा जनहितमा जारी सन्देश।

0: प्रभावी थुलक प्राधिकरण जनैलोबा। खोज खबर मैखरी विश्राम विश्राम पाछा फेर सेवी सुन्तिर सामुदायिक रेडियो टिकापुर एफएम।
1: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
2: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
1: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
2: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
1: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
2: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
1: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
2: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
2: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
2: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
2: आईसीटी इंग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
2: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
1: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
2: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
1: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली।
3: के तपाईलाई थाहा छ
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
3: हो र
4: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
3: के छ त विकल्प
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
3: विस्तारै गर्दा हुँदैन
4: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
5: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
6: महिनाको महिनावारी गडबडीको समस्या
5: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
6: पेट सम्बन्धी सम्पूर्ण समस्या
5: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
6: ईसीजी सेवा
5: डिजिटल एक्सरे सेवा
6: र प्रयोगशाला ल्याब सेवा
5: फोन नम्बर 98484-27359 र 98842-7359 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै
0: देशभर मनसुनी वायुकी प्रभाव कायम रहला काश कोशी बागमती गण्डकी लुम्बिनी हो कर्णाली प्रदेशकी पहाड़ी भागके एक दुई ठाउँमा भारी वर्षाकी सम्भावना बाद जल तथा मौसम पूर्वानुमान महाशाखा के अनुसार हालके मनसुके न्यूनचापे रेखा पश्चिमतर्फ सदर स्थानके आसपास तथा पूर्वतर्फ सदर स्थान से ढेरकुश उत्तरतर्फ रहला सुदूरपश्चिम प्रदेश के तराई क्षेत्रमा आंशिक वृद्धि रलत तथा बाँकी भागमा सामान्य से पूर्ण रूपमा बद्दी रहला कोशी बागमती कर्णाली गण्डकी हो लुम्बिनी प्रदेशकी कुछ ठाउँमा हल्का से मध्यम वर्षा उचित हल्वा आज दिनके फेरि देशभर सामान्य से पूर्ण बद्दी रहल हो हिमाली भागके कुछ ठाउँमा मध्यम वर्षा तथा हिमपातकी सम्भावना रहला से फेरि पहाड़ी

0: यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्ष

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्ष ज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दे गुवा जागिली न अब समय एक ठो घर गहना नै हो बनाइना उनीना पट्टा नि पैना त
4: अरे गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशान आटू कहाँ बनाऊ कहाँ बनाऊ
3: तुहार बाटस तर तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स म से गहना बना कान से के कतरा सुगर बना कन ल बाटी
4: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41268 और 98486 39261।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
4: दलित के हो?
5: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
4: के दलित मानव होइन र?
6: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
7: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
4: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म।

0: हरेक तह र तबकासम्म पुग्छौँ हामी। आवाज विहीनहरूको आवाज बन्छौँ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू
1: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा केही गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
4: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्र पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनबाट पाएको सेवा सुविधाबाट खुशी, वनबाट राम्रो सेवा सुविधा पाइरहेको उनीहरूको भनाई। सिद्धार्थ टोल विकास संस्था टीकापुरको साधारण सभा सम्पन्न, कैलालीमा सामाजिक सद्भाव तथा धार्मिक सही सुनता कायम राख्न सबै पक्ष सहमत। स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस सहित चार कार्यक्रम सञ्चालनको तयारी तीव्र, देश र कंग्रेस जोड्न साउन 20 गते राष्ट्रिय भेला हुने। र चीनमा आकस्मिक बाढ़ीमा परि मृत्यु हुनेको संख्या 25 पुग्यो। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिका वड़ा नम्बर 1 शंकरपुर स्थित सिद्धार्थ टोल विकास संस्थाको पहिलो साधारण सभा भएको छ। संस्थाका अध्यक्ष भीमबहादुर भण्डारीको अध्यक्षता भएको साधारण सभामा जाजरकोटमा भूकम्प गएको बेला संस्थाको प्रतिनिधित्व गर्दै भूकम्प पीड़ितलाई श्रमदान गर्नुभएका संस्थाका सदस्य कृष्ण बहादुर घरती मगरलाई सम्मान गरिएको छ। साथै अल्प आयमै मृत्यु भएका संस्थाका सदस्य सुनिता चौधरीको परिवारलाई श्रद्धांजली सहित टोलका सम्पूर्ण सदस्यले सक्दो नगद रकम उठाएर सहयोग हस्तान्तरण गरेको छ। टोल विकास संस्थाको स्थापना कालदेखि रू 200 का दरले मासिक रकम उठाउने गरेकोमा हालसम्म 1,50,426 रूपियाँको कोष स्थापना गरेको छ, जसमा 1,31,000 रूपियाँ ऋण लगानी गरेको छ भने विविध खर्च 3,700 भएको र 15,726 रूपियाँ बचत रहेको संस्थाका सचिव जनक रावलले सभामा जानकारी गराउनुभयो।
1: 1,50,426 र 3,700 रुपियाँ खर्च घटाउँदा अहिले हाम्रो यस सिद्धार्थ टोल विकास संस्थाको बचेको रकम भनेको, जम्मा रकम भनेको 15,726 रुपियाँ छ।
0: साधारण सभाका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष मोहन लुवार विकले वडा नम्बर 1 भित्र 110 टोल विकास संस्था रहेका बताउनुभयो। उहाँले नगरपालिकाको विकास निर्माणमा सहयोग गर्ने सहयोगी संस्थाका रूपमा टोल विकास संस्था रहेको बताउँदै टोलवासी र नगरपालिका बीचको सम्बन्ध सुमधुर बनाउन यसले सघाएको बताउनुभयो।
2: टीकापुर नगरपालिकाले आफ्नो सहयोगी संस्थाको रूपमा आफ्नो विकास निर्माणका सन्दर्भमा सहयोग गर्ने, समाज विकासका सन्दर्भमा सहयोग गर्ने संस्थाका रूपमा यो संस्थालाई निर्माण गरेको भएका कारणले गर्दा यो टोल विकास संस्था र नगरपालिकाको वडा कार्यालयको सम्बन्ध अझ सुमधुर र नजिक छ। यसका क्रियाकलापहरू हाम्रो ठाउँको विकास, हाम्रो समाज परिवर्तन र टीकापुर नगरपालिकाले गर्ने विकास निर्माणका कामहरूसँग सम्बन्धित हुने भएका कारणले गर्दा यो अति महत्वपूर्ण छ।
0: अध्यक्ष विगले टोल विकास संस्थाको कोष परिचालनबारे कार्यविधि नबनेकाले यसले पछि टोल विकास संस्थाको लक्ष्य र उद्देश्यमाथि नै समस्या निम्त्याउने भएकाले कोषमा जम्मा भएको रूपियाँलाई छलफल गरी समुदाय सदस्यहरूलाई फिर्ता गर्न सुझाव दिनुभयो। सगरमाथा टोल विकास संस्थाका अध्यक्ष अमित चौधरीले टोल विकास संस्थाको संस्थामा हुने नियमित छलफलले क्षमता विकास भएको बताउनुभयो।
3: टोल विकास संस्था हाम्रो नियमित मासिकबाट हाम्रो अनुभव आदान प्रदान, असल अभ्यासहरू, विगतका कार्यहरू र अहिलेको अवस्था र भविष्यको हाम्रो योजनाहरू छलफल गरी जुन एउटा अवसर टोल विकास संस्थाको प्रत्येक बैठकमा भइरहेको छ त्यसले आगामी दिनमा पनि निरन्तर रहनेछ।
0: टोल विकास संस्थाका सदस्य सुशीला शर्माले एक टोल विकास संस्थाले गरेका राम्रा अभ्यास अर्को टोल विकास संस्थाले सिक्ने अवसर प्रदान गरेको बताउनुभयो।
4: पहिला चाहिँ कस्तो लाग्थ्यो भनेपछि स्थानीय सरकार भनेको के हो, उसले के गर्छ, उसलाई हामीले कसरी भेट्ने भन्ने हुन्थ्यो कि हामीलाई एकदमै अप्ठ्यारो हुने। तर चाहिँ अहिले हाम्रो यो टोल टोल गर्दाखेरि चाहिँ कस्तो भने चाहिँ हाम्रो समय समयमा टोल टोलको बैठकहरू पनि बस्छ। त्यस्तो बेलामा हामीले एउटा ठाउँमा बस्दाखेरि हामी यो टोलका व्यक्तिसँग भनेदेखि हामीले अर्को टोलका व्यक्तिहरूसँग बस्दाखेरि चाहिँ आफूसँग नजानेका कुराहरू उहाँबाट शिक्षण र कानुन नजानेका कुराहरू हामीले उहाँलाई पनि सिकाइरहेका छौँ के प्राकृतिक प्रकोपदेखि लिएर अनि पछि चाहिँ समाजमा घटिरहेका राम्रा तथा नराम्रा घटनाहरूबाट कसरी हामीले अगाडि निकास दिने राम्रा कुराहरू कसरी गर्ने भन्ने कुराहरू एकदम सिकाइराखेको छ के।
0: संस्थाका सदस्य जमुना बमले स्वागत गर्नुभएको कार्यक्रम पद्मा कुमारी बम मल्लले सञ्चालन गर्नुभएको थियो। कैलालीमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्नका लागि सरकारवाला सबै पक्ष सहमत भएका छन्। जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय छलफलमा सरकारी तथा गैर सरकारी संस्था एवं निजी क्षेत्रका प्रतिनिधि विभिन्न धर्मावलम्बी जनप्रतिनिधि तथा सरकारवाला सबै पक्षले शान्ति सुरक्षा एवं सामाजिक सद्भाव कायम राख्न सहमति जनाएका हुन्। शान्ति सद्भाव कायम राख्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा साउन 18 गते धनगढ़ीमा नागरिक सद्भाव र्याली आयोजना गरिने र सहभागिताका लागि राजनीति दल तथा सरकारवाला सबैलाई आग्रह गरिएको छ। यस्तै नेपाल भारत सीमानाकामा सुरक्षा व्यवस्था मजबूत बनाउँदै सीमानाकामा परिचय पत्र खुल्ने कागजात देखाएर मात्र नेपाल प्रवेश गर्न दिनेमा एकमत भएका छन्। छलफलमा सामाजिक सञ्जाल दुरूपयोग गरी धार्मिक आस्थामा आँच आउने गरी हुने गतिविधिलाई निरुत्साहित गर्ने गराउने तथा एक्लै अर्का पक्षको धार्मिकतामा अवरोध नगर्ने र कानून विपरीत कार्यमा सहभागी नहुने प्रतिबद्धता गरिएको छ। जिल्लामा शान्ति सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले गठित अन्तर्धार्मिक तथा सामाजिक सद्भाव समन्वय समितिलाई सक्रिय बनाउँदै पालिका स्तरमा विस्तार गरेर लैजाने बताएको छ। जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुख राजनीति दल सरकारवाला पक्षको सहभागिता रहेको सर्वपक्षीय छलफलमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्ति सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो। उहाँले पूर्वी तराईका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था थप सुदृढ़ पारिएको बताउनुभयो। टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी संस्था सञ्चालन सम्बन्धी नेतृत्व क्षमता विकास तालिम भएको छ। दुई दिनसम्म चलेको तालिममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हीरा सुनारले सहजीकरण गर्नुभएको छ। तालिममा सरकार सहकारी सञ्चालन गर्ने तरिका भ्रष्टाचार हुन सक्ने जोखिम बचतकर्ता बढ़ाउने सिप सामाजिक उत्तरदायित्वका क्षेत्रहरू बचत तथा ऋणका बारेमा प्रशिक्षण दिएको छ। संस्थाका उपाध्यक्ष मनोज कुमार साउतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा कोषाध्यक्ष धनञ्जय ढुंगाना लेखा सुपरिवेक्षण समितिका संयोजक रजनी साई सहभागी काशीराम ढुंगाना संस्थाका निवर्तमान अध्यक्ष बद्री प्रसाद भट्टराई लगायतले बोल्नु भएको छ। तालिम सञ्चालन समितिका सदस्यहरू पूर्व पदाधिकारीहरू लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू विभिन्न उपसमितिका पदाधिकारीहरू शेयर सदस्यहरू तथा कर्मचारीहरू समेत 40 जनाको सहभागिता रहेको थियो। समापन सत्रमा तालिमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। समापन सत्रको सञ्चालन व्यवस्थापक छविलाल जैसीले गर्नुभएको थियो। कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर 8 लिकमा स्थित साथीहरूसँगै खोलामा नुहाउन गएका बेला स्थानीय गणेश बहादुर धामीका 12 वर्षीय छोरा सलीम धामी डुबेका थिए। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी हीरा सिंह महराले तत्काल खटिएको टोलीले उनलाई उद्धार गरेर ल्याएको तर उनको उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरले बताएको छ। खोज खबरमा टीकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनबाट पाएको सेवा सुविधाबाट खुशी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: लो यति छिटो आमा बन्न लागेको त यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ। कस्तो गाह्रो हुन्छ, पनि काम गर्न विदेश जानुभएको छ। के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्मा परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
0: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
8: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
0: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
8: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
0: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
8: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
0: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
8: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
0: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
8: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
0: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
8: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
0: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
8: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
8: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915600088 र 561-088
8: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली
0: विश्रामपछि खोज खबरमा स्वागत छ अब बाँकी खबर ब्राह्मण समाज नेपाल टिकापुर नगर समितिको सल्लाहकार समिति चयन भएको छ समाजका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा आइतबार टिकापुरमा बसेको बैठकले गंगाराम आचार्यको सम्मजगत्तमा 12 सदस्यीय सल्लाहकार समिति चयन भएको छ सल्लाहकार समितिका सदस्यहरूमा श्यामराज पाण्डे डाक्टर योगेन्द्र बजगाई सृजना शर्मा पण्डित हृदयराज रेग्मी सुमन प्रसाद नेउपानी टीकाराम मारे गौरी शंकर जोशी चेतराज भट्टराई शर्मा महानन्द बागले मोहन प्रसाद उपाध्याय र नन्दराज उपाध्याय चयन हुनुभएको ब्राह्मण समाज कैलालीका जिल्ला सचिव देवीलाल जोशीले जानकारी दिनुभयो सल्लाहकार समिति चयन गर्न बसेको बैठकमा टीकापुर नगरपालिका वडा नम्बर 7 वडाध्यक्ष गेवरसाद नेउपानी प्रमुख अतिथि रहनु भएको थियो 2064 सालपछि टिकापुर नगरपालिका मातहतमा आएको टिकापुर वन संरक्षण समितिमा अहिले 16 टोलका 600 जति उपभोक्ताहरू रहेका छन् सामुदायिक वनले गरेका कामबाट उपभोक्ताहरू खुशी छन् थप खबर सहकर्मी रत्न पुनमगरबाट
10: टिकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनको कामबाट खुशी छन् टिकापुर नगरपालिका वडा नम्बर 5 स्थित उक्त टिकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनले गरेका कामहरूबाट आफूहरूलाई फाइदा पुगेको भन्दै खुशी छन् वन संरक्षण समितिका उपभोक्ता लक्ष्मी देवी तिमिल सिन्हा
11: हामीलाई धेरै सुविधा छ गाई भैंसी घाँस पातको लागि अन्त जानु पनि परेका छैन अब आफ्नो वन भएर हामीलाई छोरा छोरीलाई भैंसी सैँसी पालेर दुध बिक्री गरेर अनि बाख्रा साख्रा पालेर बिक्री गरेर अनि छोरा छोरीलाई पढाएर आजभोलि कोही अस्ट्रेलिया छन् कोही दुबई छन् कोही कतै छन् हाम्रो यो जंगल हुँदा एकदम सुविधा भ्याएको छ।
10: लक्ष्मी तिमिलसेना जस्तै व्यवसाय क्षेत्रकी मनसरा साउत पनि सामुदायिक वनबाट पाएको सुविधाबाट निकै सुखी हुनुहुन्छ।
12: सामुदायिक वनबाट हामीलाई घाँस काट्न पाइएको छ, दौरो ठुँडो पाइएको छ, आफूलाई राम्रो अक्सिजन मिलेको छ, अनि नदी नजिकै छ, नदी बाढ आउँदाखेरि पनि फेक्ने भयो, त्यहीको लागि पनि सुविधा छ। गाई भैँसी पाल्नेलाई पनि सुविधा छ, सबैतिरको सुविधा छ हामीलाई, एकदम राम्रो। किनभने गुजेर नहुने मान्छेले पनि एउटा भैँसी पालेर पनि गुजेरा गरिरहेको छ, एउटा गाई पालेर पनि गुजेरा गरिरहेको छ, दौरो यहाँकै छ, घाँस यहाँकै छ, खालि पानी मात्रै हाम्रो वहाँको छ, किन गुजेरा हाम्रो सबै यसैको छ।
10: सरस्वती लोहार पनि सामुदायिक वनबाट राम्रो सुविधा पाएको बताउनुहुन्छ।
13: समुदायबाटै घाँस दौरा सबतिरको सुविधा छ, सबै सुविधा छ हामीलाई।
10: अर्का उपभोक्ता बुद्धिराम थारू पनि यही सामुदायिक वनबाट घाँस दाउरा पाउँदा आफूहरू खुसी भएको भन्नुहुन्छ।
14: यहीबाट हामी दौरा ऊबाट हामी धेरै राम्रो गरेका छौँ, पाएकै छौँ भनौँ। हाम्रो उपभोक्ता साथीहरू पनि काठ दौराको लाग्दा धेरै राम्रो पाछन् सबैजना बनगरी।
10: स्थानीय उपभोक्ता देवेन्द्र शाह पनि सामुदायिक वनका कारण आफूले गाई भैँसी पाल्न पाएको, त्यहाँबाट काठ दाउरा पाउने गरेको भन्दै यसरी खुसी व्यक्त गर्नुहुन्छ।
15: हामीले सुविधा धेरै छ, गाई भैँसी अब घाँस काट्नु दौरा हरेक चिज गर्नु सबै सुविस्ता छ, हामीलाई राम्रो भइरहेको छ। राम्रोसित अब हामीले सुविस्ता हुन्छ, गाई भैँसी पाल्नु दौरो ठुलो हरेक चिज यहाँ चिजमा राम्रो हुन्छ, राम्रै छ, हेर्नुहोस् खुसी छौँ एकदम।
10: मानिस जन्मेदेखि मर्दासम्म जंगलको आवश्यकता पर्छ, जंगल बिना मानव जीवन नै सम्भव हुँदैन, त्यसकारण जंगल जोगाउनु आजको आवश्यकता रहेको बताउनुहुन्छ उपभोक्ता मोती सिंह विश्वकर्मा।
16: मरे पनि चाहिँ जिउँदा पनि चाहियो, सबै कुरोमा जंगल नमरे हुँदैन। जस्तै हामी एउटा कुरो यसो गरौँ, जंगलको बाटोमा हिँड्छौँ, हामी बाइकमा हिँड्छौँ, जंगल आउने साथमा कस्तो शीतलता हुन्छ भनेपछि खालि शहरमा जाँदाखेरि हामीलाई कस्तो अनुभव हुन्छ, त्यो भएको हुँदाखेरि पनि जंगल नभएर जीवन छैन, सम्बन्ध जंगललाई हामीले जोगाएर राख्नु अति महत्वपूर्ण हुन्छ। हामी त हामी हाम्रो सन्ततिका लागि पनि हामीले जंगल जोगाउनु अनिवार्य हुन्छ।
10: 133 बिघा 18 कट्टा चार धुरमा फैलिएको सुरक्षित वनमा सिसम, सिमल, खयर, भेलर, रोहिणी, कस्ना, जामुन लगायतका वन पैदावार रहेका छन्। उक्त वनमा चितुवा, बाघ, नीलगाई, बदेल लगायतका जनावरका साथै मयूर, वन कुखुरा लगायतका चराचुरुङ्गी र अजिंगरहरू पनि पाइने गर्छन्। 2064 सालपछि टीकापुर नगरपालिका मातहतमा आएको वनमा अहिले 16 टोलका 600 जति उपभोक्ताहरू रहेका छन्।
0: सहकर्मी रत्ना पुन मगर। अब बाँकी खबर। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र 2083-84 एमबीबीएस सहित 4 शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी तीव्र पारेको छ। विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण, अस्पताल, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। विश्वविद्यालयले एमबीबीएस, बीएससी नर्सिङ, बीएससी एमएलटी र बी अप्टोमेट्रिक कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रोजल फारम बुझाइसकेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दका अनुसार एमबीबीएसमा 50, बीएससी नर्सिङमा 30, बीएससी एमएलटीमा 20 र बी अस्टोमेट्रीमा 20 गरी कुल 120 सीटका लागि आयोगमा सेल्फ अप्रोजल फारम बुझाएको छ। 4 कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले फ्याकल्टी व्यवस्थापनको काम समेत अघि बढ़ाएको छ। यस अन्तर्गत 77 जना प्राध्यापक, सह प्राध्यापक, उप प्राध्यापक र लेक्चर पदमा छनौट प्रक्रिया शुरू गरिएको छ। छनौट प्रक्रिया अन्तर्गत 17 जना प्राध्यापक तथा सह प्राध्यापकको अन्तिम नतिजा पनि सार्वजनिक भइसकेको छ। बाँकी उप प्राध्यापक तथा लेक्चर पदको अन्तिम नतिजा केही दिनभित्रै सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ। नेपाली कंग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र 14 महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन 20 गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। देश र कंग्रेस जोड्ने अभियानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कंग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य समेत रहनुभएका कंग्रेस नेता रंजित गण्डले पार्टी सभापति गगन कुमार थापा र शनिबार चुन देवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिनुभएका डाक्टर शशांक कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताउनुभयो। पूर्व केन्द्रीय सदस्य ननसिंह महरले कंग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकोले कंग्रेसलाई एक बनाउन दवाब दिने उद्देश्यले साउन 20 गते भेला गर्न लागेको जानकारी दिनुभयो। पार्टी एकताको आवश्यकता देखेर कंग्रेस जोड्ने अभियान आजैदेखि शुरू गरिएको उहाँले बताउनुभयो। भेलामा सहभागी हुन 1,359 जनाले प्रतिनिधिले नाम दर्ता गराएका नेता महरले जानकारी दिनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
10: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
17: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
10: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
18: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
10: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
18: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
10: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
18: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
10: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
18: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
10: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको।
18: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
10: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
18: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टीकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टीकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
10: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
19: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
20: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
19: दाइ बरु एकपटक टीकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
20: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
21: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोलपार्कजी गुम्बा रोड, टीकापुर। फोन नम्बर 091560095, मोबाइल नम्बर 98484273059।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। बाँकी खबर: पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जयसवालले भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको कार्य गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसपीका सुरक्षाकर्मी सादा पोशाक र हतियार सहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। खोज खबरमा अब पालो जनआवाजको।
22: जनमतका साथमा
1: सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा, सम्पर्क नम्बर 97620203000 र 98656920026।
0: अहिले वर्षातको समय छ। वर्षातको समयमा विभिन्न किसिमका समस्याहरू हुने गर्छन्। आजको जनावरमा हामीले सड़कका कारण तपाईहरूलाई आवाजावत गर्न कतिको समस्या हुन्छ भनी केही विद्यार्थीलाई सोधेका छौं।
2: नमस्ते, मेरो नाम निरज दमला हो, म दुर्गलीबाट बोलेको। आजकल धेरै गर्मी र पानी परेको कारण हामीलाई स्कूल जान गाह्रो हुन्छ। आजकल बाटो घाटोमा हिँड्दा, साइकल चलाउँदा सवारी चालकहरू पनि राम्रोसँग चलाउँदैनन्, आफ्नो साइडमा चलाउँदैनन्, बाइकहरू पनि ओभर स्पीडमा चलाउँछन् र उहाँले पनि ध्यान दिनु पर्यो। धेरै दुर्घटना हुन्छ, पानी जमेको हुन्छ, भिडभाड भएको बेला आफ्नो साइडमा हिँड्नुपर्छ, बिस्तारै चलाउनु पर्छ, त्यसले गर्दा दुर्घटना हुँदैन। आजकल मौसम धेरै बदलिरहेको छ, हामीले आफूसँग रेनकोट, छाता वा अन्य सामानहरू बोकिराख्नुपर्छ। आजकलको पानीको कारणले धेरै रोग लाग्छ, धेरै टाढादेखि आउँछ, सवारी चालकले दायाँ बायाँ हेरेर बिस्तारै चलाउनु पर्छ। आजकलका बाटाघाटा नराम्रा छन्, कुन व्यवस्था होला गरिदिनुपर्छ र खाल्टाखुल्टी पुर्दिनुपर्छ, त्यसैले आफ्नो स्वास्थ्य र सवारी चालकले पनि हामीलाई ध्यान दिनुपर्छ।
22: मेरो नाम जीवन बुढा, म सुवर्णपुरबाट। म स्कूल जाँदाखेरि आजभोलि कहिले घाम पर्छ, कहिले पानी हुन्छ, अनि म स्कूल जाँदाखेरि धेरै गाह्रो हुन्छ, अनि बाटोघाटो पनि नराम्रो छ, त्यो बाटोबाट एक्सिडेन्ट हुन्छ धेरै जस्तो, बनाउनु पर्छ बाटो, अनि स्कूल आउन लास्टै गाह्रो हुन्छ हामीलाई। हामी टाढाबाट साइकलमा स्कूल आउँछ, अनि पछि बाटोघाटो पनि यस्तो नराम्रो छ, स्थानीय सरकारले बाटो बनाइदिनु भए राम्रो हुन्थ्यो, खड्डाहरू छन् धेरै जस्तो बाटोमा, अनि पानी परेपछि बाटोमा जमिहाल्छ पानी, त्यसरी राम्ररी पनि जान्न हामीलाई लास्टै गाह्रो हुन्छ, स्कूल जान पनि साइकलमा। आजकल पानी परेको कारण धेरै जहरू रोग पनि लाग्छन्, जस्तै टाइफाइड, ज्वरो, खोकी, विभिन्न रोगहरू लाग्छन्, त्यसैले हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ राम्ररी।
23: नमस्ते, मेरो नाम कृषा हो, म ब्लक नम्बर 26 टिकापुरमा। बाटोहरू बिग्रेको छ किनभने आजकल पानी घाम पर्ने हुनाले त्यही भएर यहाँ बाटोहरू बिग्रेको छ, र स्थानीय सरकारहरूले यहाँको बाटोहरू सब खाल्डाखुल्डीहरू बनाइदिनु पर्छ। आजकल धेरै दुर्घटनाहरू भइरहेको छ किनभने ट्रक, टिप्परहरू र अटोहरू आफ्नो लाइनहरूमा चल्दैनन्, त्यही भएर आजकल एक्सिडेन्ट हुने धेरै सम्भावना भइरहेको छ, र बाइक, अटोहरू चालकहरू आफ्नो स्पिडहरू इङ्लिसमा नहुनु, आफ्नो सवारी ठिक लेभलमा चलाउनु पर्छ, र आजकल पानी परिरहेको छ, त्यही भएर आजकल बिरामी हुने धेरै सम्भावनाहरू छ, जस्तै कि डेङ्गु, मलेरियाहरू, टाइफाइड हुने र खुकी लाग्ने गर्छ, त्यही भएर आफ्नो इस्तेमाल गर्नु होला।
24: नमस्ते, मेरो नाम निशान बुढा, म सोगुनपुर कैलालीदेखि हुँ। आजकल पानी परेको कारणले हामीलाई स्कूल आउन गाह्रो हुन्छ, छाता र रेनकोटको प्रयोग गर्नुपर्छ, टाढाबाट स्कूल आउँछ। आजकल पानी पर्नेको कारणले बाटाघाटाहरू नराम्रो छन्, सरकारले खाल्टाखुल्टी पुर्दिनुपर्छ, त्यस्तै मरम्मत गरिदिनुपर्छ, रोड खुलाउन धेरै नै गाह्रो हुन्छ पानी परेको दिन। आजकल पानीमा भिजेपछि डेङ्गु जस्ता रोग लाग्ने गर्छन्, आफ्नो स्वास्थ्यको ध्यान धेरै राख्नुपर्छ।
0: अब विदेशका खबर। उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा परि मृत्यु हुनेको संख्या 25 पुगेको छ भने 23

0: सिद्धार्थ टोल विकास संस्था टीकापुरको साधारण सभा सम्पन्न। कैलालीमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै पक्ष सहमत। स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस सहित चार कार्यक्रम सञ्चालनको तयारी तीव्र। देश र कंग्रेस जोड्न साउन 20 गते राष्ट्रिय भेला हुने। र चीनमा आकस्मिक बाढ़ीमा परी मृत्यु हुनेको संख्या 25 पुग्यो। हवस् अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
1: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
2: टीकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: तपसिल
2: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
1: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी।
2: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र।
1: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति।
2: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
1: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-77-72।

मेडिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त

0: गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
7: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: घर परिवारमा सबै बिरामी
2: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढ़ी घटना,
1: 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा, मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड़ दिँदै
2: त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
0: सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद, आज रातिकै स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम बढ्दै
3: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने।
0: र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने, कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आग लागेको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।

0: मध्य प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजविरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज तीन कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको पाँच दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार राति मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाइ छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
1: प्लानको त हिँडे हामीले बुझ्दाखेरि कर्फ्यू भने गुल बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि विथ ड्र गरिदिएको थियो। अब हामी पूरा विथ ड्र गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सुरक्षा समितिको बैठक बसेर छलफल गरेका छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ

0: बुधवार साइन नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएनसँग बताउनुभयो।
1: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानगंजको उहाँको अवस्था कति बेला हजुरको अब को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्छ। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभ छ त्यो देवानगंजमा अहिले पनि हाम्रो परिचालन छँदैछ। त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
0: नेपाली कांग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईद बीच आन्तरिक विवाद चर्किँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
2: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमसामयिक विषयवस्तुहरू हुन्छ। हामीसँग यो नेपाली कंग्रेस क्रियाशील सदस्यता स्थितिका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कंग्रेसको क्रियाशील अनि 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचनसित बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुपर्छ।
0: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समयसीमा, विधानमा बाधा अटकाउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। 4 महिनामा देशभर सर्पदंशका 716 वटा घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आजै मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ, 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा 4 महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्तरमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
3: 4 महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि, डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्वदंशबाट 54 जनाको मृत्यु भएको छ भने, अब घाइतेकै कुरा गर्दाखेरि पनि 1200 घाइतेमा चाहिँ 600 बढी चाहिँ सर्वदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखेको छ भने,
0: यस अवधिमा 4053 वटा विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आग लागेबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डढ़ेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 वटा विपदका घटना भएका छन्। यसैबीच देशभर मनसूनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाई छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षैयामा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जैसवालले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो। तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन 7 वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
4: सन्तोषी राहुल बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
5: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो। एकदम खुसी लाग्यो, उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
6: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
4: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बाल बालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
8: यस्तो अवस्थामा हामी सबैले संयमता अप्नाउ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
9: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
7: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
8: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि तीन जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
12: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढ़ाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
5: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
6: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठूलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
13: विभिन्न समुदायमा अहिले द्वन्द भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्दहरूको स्थिति छैन।
12: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
14: अहिले सुनसरीमा घटना भएछ, यो एकदम दुःखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगै सँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
12: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
6: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
12: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
15: जातको रूपले फरक होला, तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
12: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
16: जुन घटनामा परेर मृत्युवरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमै दोषी पर कारवाहीको माग राख्ने जुन छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
12: धार्मिक आस्था फरक हुन सक्छ, तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति, सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
17: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ, फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि
4: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला? बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर
20: 0152-5523-5523-53
21: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
23: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
24: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ आज हामी हाम्रो पालोको 313 खण्डमा छौं बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन् यस्तो अवस्थामा कसरी बस्ने आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं
25: नमस्कार मेरो नाम अनुज बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति

0: लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ, तर जोखिम चाहिँ सबैलाई हुन्छ। अब बच्ने तरिका पनि उस्तै उस्तै नै हो, जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने ताकि त्यो मस्किटोले आफूलाई नटोकोस्, र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाटीतिर त्यसमा चाहिँ मस्किटो रिपेलेन्ट क्रिमहरू लगाउनु।
1: नमस्ते, मेरो नाम नम्रता हो। हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब?
0: हस्, प्रश्नलाई धेरै धन्यवाद। अब डेङ्गी एउटा भाइरल डिज हो र अरू भाइरल डिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ जुन अरूमा देखिन्छ। यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु। सुरुमा तपाईँलाई ज्वरो आउँछ, ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ, 102-103 ज्वरो आउन सक्छ, र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने जिउ दुख्ने हुन्छ, र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ। भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ, र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ। त्यो एउटा ढाड एकदमै दुख्नु, जिउ एकदमै दुख्नु, टाउको एकदमै दुख्नु, त्यो चाहिँ अरू रोगमा देखिन्छ, डेङ्गीमा अझ बढी देखिन्छ। र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ। धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ, र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू, रातो रातो डाबर फोकाहरू जस्तो आउँछ। अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ, रातो रातो कलर चेन्ज हुन्छ, त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ। तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्क्रब टाइफसमा पनि देखिन्छ, अनि कोभिडमा पनि पहिला देखिएकै हो, र अरू भाइरल डिजहरूमा पनि देख्न सक्छ। र धेरै जस्तो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ। कम्प्लिकेसन्स भए अनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउनसक्छ, कसैको चाहिँ ब्लड बोन म्यारोमा प्रब्लम आउनसक्छ, अथवा कसैलाई मेनिन्जाइटिस होइन त्यो अथवा निमोनिया पनि हुनसक्छ। त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ। अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ। धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदैहाल्छ, तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ। र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्छ, र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघातक कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ। ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ। कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ। तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ, अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ। तपाईँले तुरन्त ब्लड टेस्ट गर्नु।
1: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लम्जुङ हो। एकपटक डेङ्गी भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
0: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ, अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारे।
1: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गी भएको बिरामीको उपचार कसरी हुन्छ, यसका लागि दबाई छ कि छैन?
0: डेङ्गीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने हो त्यो अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यो अनुसार ट्रिटमेन्ट गर्ने। भन्नुको अर्थ डेङ्गीको एन्टिभाइरल छैन, तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ डायग्नोसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो, र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाएको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोट्रिन भन्ने हुन्छ, त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भन्ने कसैलाई पनि थाहा।
1: नमस्कार, मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
0: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तै नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेंगी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो

0: टुक्दै टुक्दैन अथवा राति टुक्दै टुक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टी सबैतिर हुनसक्छ र लामखुट्टी हेर्दैमा यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टी हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टुक्दै टुक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टीबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्यो।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्साकसी साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भएको शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनर्स्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना। वर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
4: आई हो बड्डो, घर कहिया सिर्जैबो? 500 सुरु करल मने घर सिजार सेक्ल।
5: अरे का करुरी बुढिया, कठुआ खोजत खोजत परेशान हो गेल बाटु। मिलबो मिलबो नि करत का कैना हो का
4: मिस्तरान बर्जनाउक न घर हेरो न कटा सुगुर बनैल बाट आल्मोनियम के मुआका द्वार लगाक टुफे ओस्ट बनी हो न ओट्रफे पटानी हुइन कि गोंगुआ बुढो हो न कबु कहुर घुम जाए त था पाए।
6: यूपीभीसी ब्रांड के मौका द्वार पार्टिशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
7: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98 48 51 43 26।

0: शैक्षिक कार्यक्रमहरू,
1: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू, एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
1: शिक्षा शास्त्र संकाय बीएल, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
1: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस,
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
1: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
0: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088,
0: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदन राज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिकाको सूचना। टीकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम कर तिरी नगरको विकास निर्माणमा सहभागी बनौ। नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
2: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
1: त्यसैले कर तिरौ सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
2: समयमै कर तिरौ जरिवानाबाट बचौ।
1: कर सम्बन्धी विस्तृत जानकारीका लागि टीकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाँधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
2: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौँ नजम्ने, तालुको रौँ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर एक, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72-72।

बाहर।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खानेपानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0915605088 र 561-088
0: टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलाली।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-656-92-026।
5: तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, मूल्य नै के छ यहाँ खुन अनि पसिनाको, बसी बसी खानेकै अति बढत छ यहाँ, बसी बसी खानेकै अति बढत छ यहाँ। काम छ अनितिको मुखमा छ वेद शास्त्र, काम छ अनितिको मुखमा छ वेद शास्त्र, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ, अधर्मी र कुकर्मीकै भाव भगत छ यहाँ। बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, बेरोजगार छ युवा, रोजगारी छ विदेशमा, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, नक्कली गणतन्त्रको भित्री परत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, गुण्डाराज फस्टाउँदैछ हराउँदैछ निसाफ, पैसाको तराजुमा सत असत छ यहाँ, पैसाको तराजुमा सत असत छ यहाँ, तर खण्ड खण्डमा किन जगत छ यहाँ। तिम्रो मेरो सबैको रातो रगत छ यहाँ, रातो रगत छ यहाँ। यस्तै यस्तै मीठा मार्मिक गजलहरू सुन्न यहाँहरूकै प्रिय कार्यक्रम मधुबन, यहाँहरूकै प्रिय रेडियो स्टेशन समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको विद्युतीय तरंगबाट र www.tikapureFM.org र मोबाइल एप टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। हरेक बुधबार साँझ 8:08 8:45 सुन्न नभुल्नुहोला कार्यक्रम मधुबन।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: मलाई के भयो?
1: नरौ नानी नरौ, किशोर अवस्था आएपछि महिनावारी हुनु त प्राकृतिक धर्म नै हो नि।
0: अब म कहाँ बस्ने त?
1: कहाँ बस्ने? मैसँग बस्छस् नि।
0: अनि स्कुल कसरी जाने त?
1: चिन्तै नगर, जसरी हिजो अस्ति गएकी थिइस् त्यसै गरी जाने।
0: अनि अब मैले गुठ जानु पर्दैन नि बजै?
1: मलाई सब कुरा थाहा छ, हामीले त दुःख भोग्यौ भोग्यौ, अब तिमीले भोग्नु हुँदैन नानी। हाम्रो पालामा न ज्ञान थियो, न आजकलका जस्ता प्यार गज पाइन्थे, न शौचालय नै थिए, न नुहाई धुवाईका लागि धारा हुन्थे। अब त त्यस्तो छैन नि।
0: आहा, मेरी बुझी कति अनुभवी है।
2: सामुदायिक रेडियो टिकापुर FM द्वारा जनहितमा जारी सन्देश।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री

आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको

0: शनिबार।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थेँ, कुलत छुटेपछि को थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि को संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
0: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: मेय कमिन सर।
3: आऊ तिमी टोइलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
2: केही भएको छैन सर, टोइलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेको थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोइलेट गएर आए कि।
3: मरेको सर्पलाई चलाउन त चलाएन नि?
2: चलाइन सर।
3: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
4: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
3: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
5: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: सेवा
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एसडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा
0: इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
0: सब परीक्षण सेवा सर्पदंशको उपचार
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
0: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टीकापुर नगरपालिका वार्ड नम्बर 1 शंकरपुर स्थित सिद्धार्थ तोल विकास संस्थाको पहिलो साधारण सभा भएको छ। संस्थाका अध्यक्ष भीम बहादुर भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा जाजतकोटमा भूकम्पमा गएको बेला संस्थाको प्रतिनिधित्व गर्दै भूकम्प पीड़ितलाई श्रमदान गर्नुभएका संस्थाका सदस्य कृष्ण बहादुर घरती मगरलाई सम्मान गरिएको छ। साथै अल्पायुमै मृत्यु भएका संस्थाका सदस्य सुनिता चौधरीको परिवारलाई श्रद्धांजलि सहित तोलका सम्पूर्ण सदस्यहरूले सक्दो नगद रकम उठाएर सहयोग हस्तान्तरण गरेका छन्। तोल विकास संस्थाले स्थापना कालदेखि रु 200 का दरले मासिक रकम उठाउने गरेकोमा हालसम्म 1,50,426 रूपियाँ कोषमा समेत कोष स्थापना भएको छ, जसमा 1,31,000 रूपियाँ ऋण लगानी गरेको छ। विविध खर्च 3,700 रूपियाँ भएको छ। 15,726 रूपियाँ बचत भएको संस्थाका सचिव जनक रावलले सभामा जानकारी दिनुभएको छ। साधन सभामा प्रमुख अतिथि टीकापुर नगरपालिका वार्ड नम्बर 1 का वाडाध्यक्ष मोहन लोहार विकाले वार्ड नम्बर 1 भित्र 110 टोल विकास संस्था रहेको बताउनु भएको छ। उहाँले नगरपालिकाको विकास निर्माणमा सहयोग गर्ने सहयोगी संस्थाको रूपमा टोल विकास संस्था रहेको बताउँदै टोलवासी र नगरवासी

बीचको सम्बन्ध सुमधुर बनाउन समेत सघाइरहेको बताउनु भएको छ। कैलालीमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्नका लागि सरकारवाला सबै पक्ष सहमत भएका छन्। जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय छलफलमा सरकारी तथा गैर सरकारी संस्था एवं निजी क्षेत्रका प्रतिनिधित्व विभिन्न धर्मावलम्बी जनप्रतिनिधि तथा सरकारवाला सबै पक्षले शान्ति सुरक्षा एवं सामाजिक सद्भाव कायम राख्न सहमति भएको जनाएको छ। शान्ति सद्भाव कायम राख्ने उद्देश्यका साथ कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा साउन 18 गते धनगढ़ीमा नागरिक सद्भाव र्याली आयोजना गरिने र सहभागिताका लागि राजनीतिक दल तथा सरकारवाला सबैलाई आग्रह गरिएको छ। टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी संस्था संचालन सम्बन्धी नेतृत्व क्षमता विकास तालिम भएको छ। दुई दिनसम्म चलेको तालिममा राष्ट्रिय सहकारी ब्याङ्कका सुदूरपश्चिम प्रदेश प्रमुख हीरा सुनारले सहजीकरण गर्नुभएको छ। कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका 8 लिकमा स्थित साथीहरूसँगै खोलामा नुहाउन गएका बेला स्थानीय गणेश बहादुर धामीका 12 वर्षीय छोरा सलामी धामी डुबेको बताएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायक उपाधीक्षक डीएसपी हीरा सिंह महरले तत्काल खटिएको टोलीले उनलाई तत्काल उद्धार गरे पनि उनको उपचारका क्रममा स्थानीय मेडिकलमा समेत मृत्यु भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ब्राह्मण समाज नेपाल टीकापुर नगर कमिटिको सल्लाहकार समिति चयन भएको छ। समाजका अध्यक्षमा दमर प्रसाद रिमालको अध्यक्षतामा आइतबार टीकापुरमा बसेको बैठकले गंगाराम आचार्यको शनि जगत्वमा 12 सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। सल्लाहकार समिति सदस्यमा श्यामराज पाण्डे, डाक्टर योगेन्द्र प्रसाद बजगाई, सृजना शर्मा पण्डित, हृदय राज रेग्मी, सुमन प्रसाद न्यूपाने, टीकाराम आर्य, गौरी शंकर जोशी, चेतराज भट्टराई शर्मा, महानन्द वाग्ले, मोहन प्रसाद उपाध्याय र नन्दराज उपाध्याय चयन हुनु भएको छ। ब्राह्मण समाज कैलालीका जिल्ला सचिव देवीलाल जोशीले जानकारी दिनुभएको छ। कैलालीको गेतामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक सत्र 2083-84 एमबीबीएस सहितको चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी तीव्र पारेको छ। विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण अस्पताल, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। विश्वविद्यालयले एमबीबीएस, बीएससी नर्सिङ, बीएससी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि चिकित्सक शिक्षा आयोगमा सेल्फ अप्रेजल समेत फारम बुझाइसकिएको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीम बहादुर चन्दका अनुसार एमबीबीएसमा 50, बीएससी नर्सिङमा 30, त्यसै गरी बीएससी एमएलटीमा समेत 20 र बी अप्टोमेट्रीमा समेत 20 गरी कुल 120 सीटका लागि आयोगमा सेल्फ अप्रेजल समेत फारम बुझाएको बताएको छ। र नेपाली कंग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित र 14 महाधिवेशनबाट निर्वाचित नेतृत्व बीचमा विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन 20 गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। देश र कंग्रेस जोड्ने अभियानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कंग्रेस एक हुनुपर्छ भन्ने पक्षधारका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागि जानकारी दिएको छ। हवस् आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पशुपतिनाथ भगवान को जय।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
5: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
6: शिविर सञ्चालन हुने स्थान
5: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
6: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
5: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
6: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
7: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
5: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845018888, 9845015156 र 9846134434।
7: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
5: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
8: ल यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सके नसके सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

यो जीव र आत्माको सन्धि पत्र गराउने वाला परब्रह्म परमात्मा परमेश्वरलाई मेरो नमो नमस्कार। धेरै जन्मको पुण्य हुन्छ अनि भागवत सत्कथा सुन्ने शुभ अवसर हुन्छ। यस्तो भागवत कथाको सत्कथा प्रयोजन गर्ने शास्त्रोक्त पद्धतिको नीतिलाई मेरो नमस्कार। वेदरूपी कल्पवृक्षबाट परिपक्व भई फुली फली गली सुखदेव स्वामीका मुखारविन्दमा परि संसारमा वकालत हुन आएको यो अमृत वृक्षको डल्लो हेरसिक महानुभावहरू पान गर्नुहोस् भनेर पहिला ग्रन्थकर्ताले आज्ञा गर्नुभयो। अब सौनकादी गरिएका 88,000 शेषहरूको परमा पौराणिक सुतजी नैमी सारण्डे नामको क्षेत्रमा आफ्नो नित्य कर्म समाप्ति गरेर व्यास गद्दीमा विराजमान भई बसेको बेलामा पौराणिक सुतलाई सौनकादीका मध्यमा जेठो सौनक ऋषिले प्रश्न गर्नुभयो, परमात्मा दया भाव राख्नुहोस्, पुरूषको कर्तव्य र शास्त्रको सार भनेको के हो? पहिलो नम्बरको प्रश्न। दोस्रो नम्बरमा भगवान परमात्माले पृथ्वी मण्डलमा किन जन्म लिइबक्सेको हो? यो दोस्रो प्रश्नको उत्तर। तेस्रो प्रश्नमा ब्रह्मण्डदेव भगवान परमात्मा परमेश्वर समेत बलरामले गरिबक्सेको गुण र पराक्रमको आज्ञा गरिबक्स्यो? यो तेस्रो प्रश्न। चारौं प्रश्नमा भगवान परमात्मा समेत प्रभुले धेरै ठाउँमा गरिबक्सेको अवतार सम्बन्धीको व्याख्या गरिबक्सनु पर्यो। र पाँचौं प्रश्नमा यो विश्व ब्रह्माण्डको स्थायित्व का लागि भगवानले कहाँ कहाँ के गरिबक्सु? यो पाँचौं प्रश्न र छैटौं प्रश्नमा ब्रह्मण्डदेव भगवान स्वर्गारोहण भइसकेपछि धर्म कसका शरणमा गएर बस्यो? यो छैटौं प्रश्नको उत्तर दिनुहोस् भनेर सुन्नेवाला सौनकादीलाई पौराणिक सुत नैमी सारण्डे नामको क्षेत्रमा अब गद्दीमा आरूढ भइकन आफ्नो भाषा प्रस्तुत गर्दै वै बक्सन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महाप्राणको। ओम नमो भगवते वासुदेवाय जन्मा दशेतु नै सर्त चाते सुबीराट तेने ब्रमृदि आदि कवियो मुयन्ति यत्सुरय तेजो बारिमृदमेधा विनिमय त्रिशुरगो वृषा धाम्नाम शिवनुषदानि रसकोकम सत्यं परम धीमहि तारमः प्रजित कैतपोत्र परमो निर्मत त्राणाम सताम विद्यम वास्तव मंत्रोपस्थ जीवनम तापम त्रयोन्मूल नमः श्रीमद भागवते माम निकृति किम्मा परिसुर सद्दुरिति भर्तृगति विकुशुश्रूष वेदक्षणात् निगम कल्पतरयोर्गलितम फलम सुखमखादमृतम द्रव संयुक्तम पिबत भागवत रसमालय महोरो रसिका भुवि बाबुकः नैमिषे निविशेष दृशे सौनकादे शतम स्वर्गाय लोकाय सहस्र सोमास तत्कदातु मुनि प्राप्तहूत हूताग्नेय सत्कृतम सुतमासनम प्रपक्षित मादरात ऋषे उचुते फल पुराणानि सेति हासानि चानग आख्य तन पीड़ितानि स्वर्म शास्त्राणि यान्वित यानि विदाम श्रेष्ठ भगवन बादरायण अन्य चुमुन यशुत पराबर विदु विदु व्यत्थम तत्सम्य तत्सर्व तत्स्थ मदनुग्रात पुरुषेण शिष्य गुरुमे गुयमेऽप्यतः तत्र तत्र दशायुष्माने भवता यत् विनिक्षितं पुंसाम् एकान्ततम् स्त्रिय तनसं सुतमरसि प्राणिलताश्मिन् कलिस्मयुगे जना मन्दा सुबन्ध मन्दे मन्दमागे उपद्रता भूषण भूरकाणे सद्ज्ञानि विभागशः अतः साध्य सारा समुद्रे तम मनीषे अभ्रण श्रधान नयनाथ संप्रसिद्ध ते सोतम जाना से भगवान भगवान सातु ताम पति देव से वासुदेव से जातु से चक्र से यहा तन सृष मन सन सन तन सब धर प्रधान समाज वायद आपन संस्कृति घोरा ये नाम दिवस ग्रहण तद सत्य विमति देवे स्वयं भयम ये पाद संशय सुत मुन प्रासमायन सद्य प्रश्न को भवा तस्य पंडसल कोटे कर्मण शुद्धि काम सुल कलि मनापन तस्य क्रंदन परिगीता ने सूरभि गुरुनम श्रधाना लीलता कला यथा कह रहे जिन अवतार कथा शुभ लीला आदित्य सौरी सुरात्माया वयम त्रमितमोत्तम सुलभ कणे ईश्वर साधु पदवी कृतम कर रामेण केशव अतिमर्तने भवन गुण कपट मानुष कलिम आगता गया क्षेत्र वैष्णव वयम आशीन अतिर सत्र न कदम संसण मारे तोम न सम दर्शित धात्रा दुष्तरम नहीं दर्शताम कलि सत्यरम पुम सक्रणारे वारम गुरु योग श्री कृष्ण ब्रह्मणे धर्मरमणि सोम काष्ट मधु ने धर्म कम शरण गत हरि ओम तस्व श्रीमद भागवती महाप्राणी श्री कृष्ण गोविंद हरे मुरारे ये नाम।

0: Vasudevam Bhaja Vasudevam Bhaja Vasudevam Krishnaya Vaishudevaya Haraya Paramatmane Pranata Klesha Nasaya Govindaya Namo Namah.
1: Dostro Adhyaya Srimad Bhagavatma Narayana Namaskrityam Naran Chaiva Narottamam Devim Saraswatim Vyasam Tatvaje Mudire. पहिला नारायणको नमस्कार नरको सरस्वतीको देवीको विधिवासको नमस्कार गरेर सरस्वती माताको जगत जननीको प्रार्थना गर्दै यो कथालाई म प्रारम्भ गर्दछु सौनकादि ऋषि प्रणाली. पहिला यहाँले सोध्नु भएको छ पुरुषको कर्तव्य र शास्त्रको सार भनेको के हो भनेर सोधि बक्सेको खण्डमा एम विश्व ब्रह्माण्डका मालिक जगदेव सुखदेव स्वामीलाई मेरो नमस्कार. शास्त्रमा के बताएको छ भन्नुहोला भने देखिने र सुनिने वस्तु सारालाई त्याग गरेर एकान्त जग्गामा हरिहरार्चनमा चित्त लगाइकन परब्रह्म परमात्माको ध्यान गरेर बस्न सक्नु जो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको थियो. देखिने र सुनिने वस्तु त्यागेर एकान्त जग्गामा भगवानको हरिहरार्चनमा चित्त लगाएर बस्न सक्नु जो हो पुरुषको कर्तव्य र शास्त्रको सार भनेको त्यो हो. चरा कराए पनि श्रीकृष्ण प्रणमस्तु. दोस्रो नम्बरमा अब यो अर्को प्रश्न भयो पृथ्वी मण्डलमा परमात्माले किन जन्म लिनुभयो भन्ने सम्बन्धका लागि यदा यदाई धर्मस्य गलानिति भवति भारत. जब जब धर्मको नाश हुन्छ तब तब धर्मको उत्थानका निमित्त परमात्माले पृथ्वी मण्डलमा जन्म लिएर सम्पूर्ण पापी पाखण्ड दुराचारहरूको निर्मूल गरेर सत्य सनातनको रक्षा गरी बक्सन्छ. यस कारणले अवतार हुन्छ. दोस्रो प्रश्न. तेस्रो नम्बरमा प्रभुले के काम गरिबक्सो त जन्ममा भनेर सोद्धाखेरिमा जन्म जन्मान्तरमा पापी पाखण्डहरू दुराचारहरूको नष्ट भ्रष्ट साधु सन्त महन्त महात्मा योगी ब्रह्मचारीको दया शास्त्रोक्त पद्धतिको सृष्टिको प्रकरण यो सारा सम्पद प्रभुले गरिबक्सी हो. र अन्तमा गएर चारौं प्रश्नमा ब्रह्मण्यदेव भगवान परमात्मा परमेश्वरलाई जरा नाम गरेको व्याधाले बाण हानिसकेपछि धर्म शरणम कसमा गएर बस्यो भन्दा जब श्रीमद् भागवतमा गएर प्रवेश गर्यो. त्यसै कारणले सेतो पानामा कालो अक्षरले भरिएर बसिएको भए तापनि भागवतलाई प्रत्यक्ष कृष्ण या भई भनेको छ. प्रत्यक्ष कृष्ण भगवानको अवतार हो भागवत. यसै कारणले भागवतलाई जब उत्तम शास्त्र भनिकन निर्णय गरिएको छ यसरी उत्तम शास्त्र श्रीमद् भागवतलाई अरू कुरा केही नसके तापनि मेरो सहस्र कोटी प्रणाम भनेर सौनकादिले बडा प्रेम साथसँग श्रद्धा साथ आज्ञा गरिबक्छु. यो श्रीमद् भागवतको महत्वको बारेमा यहाँलाई मैले जुन प्रकारले प्रकाश पार्दै ल्याएँ सौनकादि ऋषि प्रणालीहरू भनेर महाराज परीक्षितको प्रति मनि सौनकादिको परम पौराणिक सुत्ले बडो गम्भीर वाणीमा भगवत भक्तिमा प्रेमको जब उदारीकरण यथार्थ प्रमाण गराई बक्सु भन्ने सम्मानको कथा यस अध्यायबाट. जय बोलो श्रीमद् भागवत महाप्राणको. श्रीमद् भागवत महाप्राणको तेस्रो अध्याय प्रथम स्कन्दमा सौनकादिलाई भगवानको जब दुई प्रश्नले श्रीमद् भागवत सम्पन्न हुन्छ एउटा अवतार आदि सम्बन्धीको वर्णन एउटा अवतारमा भएको गुण र पराक्रमको वर्णनले भागवत सम्पन्न हुन्छ. महाराज भन्दा अवतार आदि सम्बन्धीको वर्णन आज्ञा गरिनुहोस् भन्दा सैव प्रथमो देव कौमार स्वर्गमस्थित चचार दुश्चरम ब्रह्मा ब्रह्मचर्य खण्डितम. पहिला सनक सनन्दन सनातन सनत कुमार भन्ने चारवटा कुमार अवतार भगवानको. दोस्रो रसातलमा गएको पृथ्वी ल्याउने जब बडा अवतार. तेस्रो देवर्षि अवतार नारद. चारौंमा गएर धर्मका पुत्र नरऊ र नारायणको घरबाट मूर्ति. पाँचौं कपिलदेव. छैटौं जब अत्रिकी पत्नी अनसुयाको घरबाट अवतार. सातौं भगवानको जब अवतार वर्णनको बारेमा सातौं अवतार र यस्तै प्रकारबाट फेरि यज्ञ अवतार. आठौं अवतार आग्निद्रका पुत्र ऋषभदेव भगवान. नौं अवतार पृथ्वी. दशौं अवतार मत्स्य. त्यस्तै प्रकारले एकादश अवतार कूर्म. बाह्रौं अवतार धन्वन्तरी. तेह्रौं अवतार महाराज परीक्षित. यस मोहनी चरुवा. चौधौं अवतार नरसिंह. पन्ध्रौं अवतार भगवानको वामन. सोह्रौं अवतार परशुराम. सत्रौं अवतार पराशरका पुत्र सत्यवतीका गर्भबाट वेदव्यास महर्षि. अठारौं अवतार भगवानको दाशरथ पुत्र श्री भगवान परमात्मा श्रीराम. उन्नाइसौं अवतार परमात्माको देव यदुवंशका कुलमा बलराम. अनि फेरि भगवान कृष्ण. त्यसपछिबाट प्रभुको जब बौद्ध. अनि गएर कल्कि हुनेछ. यस्ता अवतार सारा कहाँ लेखिएको छ प्रभु भनेर सोध. सबै कुराको विश्लेषण सबै प्रकारको अनुसरण भागवतमा गरिएको छ भनेर आज्ञा गर्नुभयो. त भागवत कहिलेकार कसरी सृष्टि भयो यसको पनि वर्णन सुन्न पाऊ भनेर शौनकारी गम्भीर वाणीमा यही प्रश्न सुझाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बोलो श्रीमद् भागवत महापुराणको नारायण श्रेय।

भज वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्णाय वासुदेवाय हरय परमात्मने प्रणतक्लेशनाशाय गोविंदाय नमो नमः। अब चारों अध्याय श्रीमद् भागवत महापुराण भागवत कसरी सृष्टि भयो भन्ने विषय का लागे मैं एक दिन नारद को व्यास को अप्रसन्न चित्त भएर सरस्वती नदी का किनार में वेदव्यास महर्षिले आफ्नो मनलाई अप्रसन्न चित्त में प्रयोजन गरिरहनु भएको थियो। धेरै प्रकारले वेद को भाग विभाजन गर्नुभयो। त्यसमा वेद को विभाजन को बारे में ऋग यजु साम अथर्व भन्ने चार वेद ब्रह्माजी का मुखारविन्दबाट तयारी भएको, तर अपौरुषीय वेद भन्छ महावेद जो हो त्यो चाहिँ अपौरुषीय नै हो। तर त्यही वेद को विभाजन को खातिर वेदव्यास महर्षिले धेरै प्रकार को संशोधन पक्ष तयारी गर्नुभयो र अनि सत्र पुराण त्यहाँ छवटा शास्त्र तयारी गर्नुभयो वेदबाट। त्यो छवटा शास्त्र भनेको वेदांत, न्याय, सांख्य, ज्योतिष, व्याकरण, मीमांसा आदि। तर त्यसबाट पनि उहाँलाई अप्रसन्न भो चित्त प्रसन्न पार्नका लागि के काम गर्नुपर्ला भनेर फेरि सत्र प्राण तयारी गर्नुभयो। त्यसबाट पनि मन अप्रसन्न नै रह्यो व्यासलाई, अनि फेरि त्यसैलाई प्रयोजन गर्नका लागि अर्को प्रकारको जब शास्त्र तयारी गर्नुभयो, जुन शास्त्रको पद्धति हो वेदव्यास महर्षिले उपपुराण संहिता पञ्चम वेद भनेर महाभारत त्रिसूत्रको अधिकारको लागि तयारी गरिभएको छु, तर पनि उहाँको मन अप्रसन्न भयो। केबाट प्रसन्न होला भन्दै हुनुहुन्थ्यो। त्यसै बेलामा नारद नाम गरिएका ऋषि बुझ्दै बुझ्दै उहाँका सान्निध्यमा आउनुभयो सरस्वती नदीको किनारमा। वेदव्यास महर्षिले आज्ञा गरिभएको छु, अहो महाराज वेदव्यास भनेर नारदले भन्नुभयो, तिमी धन हराएको मानिस जस्तो, चित्तमा घाउ परेको व्यवहार जस्तो, चारित्र समस्या पर्न गएको व्यक्ति जस्तो, बाछोबाट हराएकी माउ जस्तो, माउबाट हराएको बाछा बाछी जस्तो देखिएको छ, तिमीलाई के भयो भन्दा नारद विन्ती गर्नुहुन्छ, भगवान मलाई अरू कुरा केही भएको छैन। व्यास भन्नुहुन्छ, प्रभु केही भएको होइन, धेरै शास्त्र त्रास गरे तर मैले जब आत्मा सहानुभूति र आत्मा सन्तोष गर्ने प्रकारको आत्मबल भर्ने शास्त्र रचना गर्न सकिन, यसैको कारणले मलाई समस्या परेको छ भनेर भन्दाखेरि त्यस्तो होइन, त्यसो भन्दा तिमीले एउटा काम गर्नुपर्ने हुन्छ, एउटा काम गर भन्नुभयो। के कुरा? मेरो जीवन क्रियाकलाप सुन, म अघिराडीको जन्ममा दासीको पुत्र नारद थिए भन्नुहुन्छ नारद ऋषि। मेरो आमाको नाम दासी, बाउको नाम आमाले त जान नजाने किन, अरूले कोही जाने को हो मेरो बाबु भन्दाखेरि आमालाई थाहै छैन भने त्यति आमाको छोरो म। तर मेरो माताजीले एक दिन सनक सनन्दन सनातन सनत कुमार चार कुमारको सम्हार गर्ने शुभ अवसर पाउनुभयो। सनकादी चारवटा कुमारको मेरो आमाले स्याहार गर्दै हुनुहुन्थ्यो। आखिरमा सनकादी चारवटा कुमारहरूको अगाडि मैले जुठो पिठो खाँदा खाँदैमा मेरो मती सप्रिय र म पनि भगवानको भक्ति गर्ने प्रबल आशा राखे दावेदार भए। तर आमा नमरेसम्मका लागि भक्ति गर्न जान नपाउने, आमा मर्दै नमर्ने व्यथा पो आइला। तर एक दिन गाईको दुध दुहुन जाँदा साँझका पहरमा आमालाई गौशालामा जब मारिदियो, टोकेर मारिदियो, अनि गौशालामा गएर मृत्यु भइसकेपछि आखिरमा आमा सर्पले टोकेर मरेको खण्डमा मलाई हर्ष विभोर भयो। मैले तपस्या गरे, भगवान प्रभुले तप तप भन्नुभयो, तपस्या गरे, कपुरको बट्टामा कपुर सकिए पनि गन्ध रहेको हुन्छ भने आज तिम्रो संस्कार पद्धति सुधार गर भन्ने आज्ञा भएको कारणले त्यो जीवन फाले। अहिले कर्मेश्वर ब्राह्मणका पुत्रबाट पछि ब्रह्मपुत्र भएर जन्मे नारद नाम्रो सबै जन्ममा अहिले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण अधिकार प्राप्त गरिरहेको छु। भगवानको गुप्तचर विभागमा काम गर्छु। नारायण वासुदेवको भजन मनन कीर्तनमा मेरो चित्त लाग्छ, यही परम कर्तव्य बाबु वेदव्यास महर्षि, यसै कारणले हरि कीर्तनले गौरव भएको शास्त्र रचना गर भनेर भागवत भन्ने शास्त्रको नीति वर्त बताइदिनु भयो। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत। त्यसमा चारवटा श्लोक बनाइदिनु भयो, त्यो चारवटा श्लोक वेदव्यास महर्षिलाई नारदले पढाइदिनु भयो र
त्यही चार श्लोकबाट 18,000 को श्लोक बन्यो र अहिले यतिको ठूलो ग्रन्थको रूपबाट संसारमा विद्यमान भोना न पातालमा न स्वर्गमा मृत्यु मण्डलमा यस्तो मुखारविन्दबाट सुखदेवका मुखारविन्दबाट संसारमा वकालत भो भन्दा भगवान यो सुखदेव स्वामीका मुखारविन्दबाट संसारमा वकालत भो भनेर हजुरले आज्ञा गर्नुभयो। अब यो सुनाउने कलाई र सुन्ने सुन्ने को सुनाउने को हो यिनको पनि वर्णन विस्तार सुन्न पाऊ भनिकन सुन्नेवाला सौन कार्यको परमा पौराणिक सूचना यिनी सारणीमा बडो गम्भीर वाणीमा यसै कथालाई ध्यान आकृष्ट गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवतमा।